FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

0: it's love for money.
1: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

0: اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ ناظرین، یہ ملا جلا انفارمیشن کا پروگرام ہے جو ادارہ آپ کی آواز کے اسٹوڈیو سے لے کر آپ کی خدمت میں حاضر ہیں۔ سمن، جس طرح ہم نے صبح انٹرو میں اعلان کیا تھا کہ انفارمیشن کا یہ پروگرام ہوتا ہے، جہاں سے بھی انفارمیشن معلومات آتی ہیں وہ آپ کے ساتھ شیئر کرتے ہیں۔ ہمارے سارے ساتھی جہاں جہاں اپنا کام چھوڑ کر آپ کے پاس انفارمیشن شیئر کرنے کے لیے ٹائم نکالتے ہیں۔ اگر آپ کے پاس بھی کوئی انفارمیشن ہے تو آپ بھی دے سکتے ہیں، یہاں کسی پر کسی قسم کی کوئی پابندی نہیں ہے۔ اس وقت ہمارے ساتھ آپ کے اپنے علی جاوید ہمارے ساتھ لائن پر حاضر ہیں۔ علی، ایک بار پھر آپ کو خوش آمدید کہتے ہیں۔ علی، آواز آ رہی ہے آپ کو؟ میری سب دوستوں سے گزارش ہے کہ اس کو جو ہے نا ٹائم کو یا آواز کو جو ہے نا پائک کرنے کی کوشش نہ کیا کریں۔ آپ کی بڑی مہربانی اور آپ کی نوازش کہ آپ آواز کے لیے اپنا ٹیکنیکلی چیزیں استعمال کرتے ہیں لوگ باہر بیٹھ کے۔ تو علی، دوبارہ آپ کو خوش آمدید کہتے ہیں۔
1: جی، بہت شکریہ، اور تمام سننے والوں کو میری طرف سے السلام علیکم۔
0: وعلیکم السلام۔ علی، آپ کی آواز دبانے کی کوشش کی جاتی ہے۔
1: جی، بس جب مہربان جو ہیں وہ کافی زیادہ ہو جائیں تو پھر ایسے ہی ہوتا ہے، کوئی بات نہیں۔
0: سلام علیکم۔ آپ کی بات بالکل بجائے، مہربان جب زیادہ ہو جائیں تو پھر ایسی حرکتیں کرتے ہیں۔ علی، آپ ہمارے سامعین ناظرین کو بتائیں کہ اس وقت جو ڈنمارک کے تازہ ترین حالات ہیں اور دنیا کے حالات، ہمارے اپنے پیارے وطن کے، اس کے ساتھ کشمیر کے، یہ بہت ساری چیزیں آگے پیچھے برطانیہ سے، یورپ سے آتی رہتی ہیں۔ چونکہ سارے لوکل لوگ رہتے ہیں تو ایک دوسرے کے ساتھ ریلیٹڈ ہوتے ہیں، اس پر ڈسکس بھی چلتی رہتی ہے، آپ کیا کہیں گے؟
1: جی بالکل، پوری دنیا میں حالات جو ہیں وہ مختلف ہیں۔ اگر آپ ڈنمارک میں دیکھ لیں کہ ڈنمارک بھی جو ہے وہ الیکشنوں کے تقریباً 70 دنوں کے بعد حکومت کا قیام ہوا ہے، اور بہت ساری جو ہیں وہ یہاں پہ پارٹیوں نے اپنے اپنے مطالبات سامنے رکھے ہیں، اور اپنے اپنے مطالبات کی منظوری کی شرائط کے اوپر انہوں نے جو ہے وہ حکومت کا ساتھ دیا ہے۔ تو دیکھیں، اس میں بہت سارے مطالبات، ہم سب کو پتا ہے کہ عوامی مطالبات ہیں، اگر وہ پورے ہو جاتے ہیں تو شاید جو ہے وہ حکومت کو بڑی سپورٹ مل جائے۔ اور دوسرا یہ ہے کہ دنیا کے حالات تو آپ کو پتا ہے کہ جب سے جنگ لگی ہوئی ہے یہ ایران کی اور امریکہ اور اسرائیل کے گٹھ جوڑ سے، تو اس کی وجہ سے حالات تو بہت زیادہ خراب ہیں، اور آپ کو پتا ہے کہ پوری دنیا کی اکانومی جو ہے وہ اس سے متاثر ہوئی ہے۔ پیٹرول مہنگا ہونے سے پوری دنیا میں جو ہے وہ مہنگائی اتنی زیادہ ہے کہ شاید ہم تو اپنے ملک کی خبریں لے کے بیٹھے رہتے ہیں، مگر اگر آپ دیکھیں تو پوری دنیا میں جو ہے وہ مہنگائی نے اتنی زیادہ ہو گئی ہے کہ لوگ جو ہیں وہ خود تنگ آئے ہوئے ہیں۔ حکومتیں بڑی مشکل سے مینیج کر رہی ہیں، اپنے لوگوں کو جتنا بھی ریلیف دینے کی کوشش کر رہی ہیں، تو اب اللہ کرے کہ جو جنگ ہے اس کا کہا تو جا رہا ہے کہ شاید آج جو ہے وہ جنگ بندی کے اور جو ان کا ایران کا اور امریکہ کا جو معاہدہ ہے وہ پاکستان کی کوششوں سے، خاص طور پہ حکومت پاکستان اور ہمارے جو فیلڈ مارشل ہے ان کی جو کوششوں کی وجہ سے جنگ رکی ہوئی تھی، اور اب یہ ہے کہ جنگ مکمل طور کے اوپر رک جائے گی، اور اس کا کریڈٹ جو ہے وہ ضرور پاکستان کو جائے گا، رہتی دنیا تک جو ہے وہ پاکستان کو اس حوالے سے ضرور یاد رکھا جائے گا کہ پاکستان نے جنگ بندی میں اپنا بھرپور کردار جو ہے وہ ادا کیا تھا۔
0: اب تو تاریخ ہمیں بتائے گی، آنے والا وقت بتائے گا کہ کتنا بڑا رول تھا پاکستان کا، پاکستان کے اداروں کا، پاکستان کے لیڈران کا، یہ تو آنے والا وقت اور تاریخ ہمیں بتا دے گی۔ تو علی، اس کے علاوہ بہت سارے سیاسی لوگ ہوتے ہیں، سیاسی جماعتیں ہوتی ہیں، سیاسی تنظیمات ہوتی ہیں۔ ہم لوگ جس ملک میں رہتے ہیں ہم اپنے حقوق کی طرف نہیں جاتے، ہم دوسروں کے حقوق کی بہت فائٹ کرتے ہیں۔
1: جی بالکل، یہی بات ہے کہ ہمیں اپنی جو ہے وہ اپنا، جسے کہتے ہیں نا کہ گریبان میں جھانکنے کی ہمیں عادت نہیں ہوتی، مگر ہم لوگوں کی ہنڈیا میں کیا پک رہا ہے ہم اس کے اوپر رہتے ہیں، اور جس وجہ سے کبھی نہ ہم آگے بڑھ سکتے ہیں نہ جو ہے وہ لوگ ہماری ان حرکتوں کی وجہ سے ہمیں بہتر سمجھتے ہیں۔ تو سیاست ہو یا سوشل ایکٹیویٹیز ہوں، جب تک ہم اپنے کام سے کام نہیں رکھیں گے، اپنا جو ہے وہ کہہ لیں کہ الو سیدھا نہیں کریں گے، اپنے معاملات سیٹ نہیں کریں گے، تو باہر کے معاملات میں ہمیں جب کوئی پوچھتا ہی نہیں یا جب باہر ہمیں کوئی پوچھے گا ہی نہیں، تو ہمارا ان میں सोचना ना सोचना जो है वो उसका कोई ना फायदा है ना कोई किसी को फर्क पड़ना है। तो अगर हमने अपने हालात को बेहतर करना है, यहाँ पे हो या पाकिस्तान में हो या दुनिया के किसी भी हिस्से में पाकिस्तानी रहते हो, तो उन्हें जो है वो अपना तौर तरीका सही करना होगा, अपना जो है वो मामला ठीक करने होंगे, ताकि जो है वो आपकी इज्जत भी हो और आपके मुल्क में जो है वो मामला बेहतर भी हो। अभी पाकिस्तान में भी देख लीजिए कि हर किसी को कहीं ना कहीं अपनी पड़ी होती है, मगर जो है वो मुल्क के मामला का किसी को कोई नहीं है। वो सबकी यही ख्वाहिश होती है कि जब हम आएंगे तो ठीक कर लेंगे, और जब आते हैं तो फिर वो पहला भी जो है वो सत्यानाश मार के वो साइड पे हो जाते हैं। तो ये जो है ये चीजें हमें देखनी होगी, बाकी अल्लाह जो है वो बेहतर करेगा।
0: अली, पाकिस्तान सबका होता है तो सबका पाकिस्तान होता है, या पाकिस्तान जो है पाकिस्तान की सियासी जमातें इनका पाकिस्तान है?
1: नहीं जी, पाकिस्तान को जो अपना समझेगा पाकिस्तान उसका है। अगर मैं या पाकिस्तान को अपना नहीं समझेंगे तो पाकिस्तान जो है वो शायद हमारा उस तरह ना बन सके, मगर ऐसा नहीं है। पाकिस्तान ने हर किसी को जो है वो नाम दिया है, पहचान दी है, इज्जत दी है। अब बहुत सारे लोग जो है वो खुद को पाकिस्तान से अगर ऊंचा समझने की कोशिश करते हैं या पाकिस्तान से अपने आप को बड़ा साबित करने की कोशिश करते हैं, तो उनके बारे में तो ना कुछ कहा जा सकता है ना उनका कुछ किया जा सकता है। बाकी तो आपने जैसे कहा कि पाकिस्तान सबका, सियासतदानों का तो नहीं है। सियासतदान तो सिर्फ जो है वो जो जिसे कहते हैं कि थोड़े से ज्यादा हमारे मुल्क में स्मार्ट होते हैं, जो आप लोगों को इस्तेमाल करके और फिर जो है वो अपने मामला सीधे करते हैं, और आप जो है वो वहीं के वहीं उनके नारों का जवाब देते रह जाते हैं। तो ये तो अब अवाम को खुद सोचना होगा, कौम को खुद सोचना पड़ेगा कि उन्होंने अपने पाकिस्तान को किस तरह अपना बनाना है।
0: अली, एक और चीज़ हमने देखा भी है, सुना भी है कि मिसाल के तौर पर अब ये हकीकत है कि जिन लोगों ने अब पाकिस्तानी पासपोर्ट भी रखा है, डेनिश पासपोर्ट भी रखा है, तो इस मुल्क में खड़े होकर जो है वो इसी मुल्क पर जो है वो ऐसे ऐसे फिक्रे कसने शुरू कर दें कि इस मुल्क पर हम लानत भेजते हैं, फलां पर लानत भेजते हैं। तो अब यूरोप में आपको ये नारे मिल रहे हैं कि पासपोर्ट जो है वो पाकिस्तान के हैं और पाकिस्तान पर ना लानत भी भेजते हैं, पाकिस्तान की चीज़ें इस्तेमाल भी करते हैं, उस पर लानत भी भेजते हैं, आप क्या कहेंगे?
1: देखें जी, सबसे पहले तो हमें ऐसे लोगों पे बाजमात लानत भेजनी चाहिए अगर कोई ऐसा है, और जो जिन लोगों को ये मुल्क पसंद नहीं तो वो ये यहाँ का अगर उनके पास पासपोर्ट है तो वो पासपोर्ट दें, जमा करवाएं वापस और अपने अपने घर चले जाएं जहाँ पे उनको बेहतर लगता है। और जिनको पाकिस्तान जो है वो बेहतर नहीं लगता और उन्होंने अभी तक पाकिस्तान का पासपोर्ट रखा हुआ है या डबल नेशनैलिटी रखी हुई है, तो सबसे पहले तो वो इतने जो हैं वो हिम्मत वाले बने के अपना पाकिस्तानी पासपोर्ट सरेंडर करें और जाके कहें जी मैं जो है वो अब पाकिस्तानी नहीं हूँ, पाकिस्तान में क्या होता है क्या नहीं होता मुझे इससे कोई गरज नहीं है। मगर बाहर से बैठ के पाकिस्तान का खाना और फिर पाकिस्तान के ऊपर जो है वो फिक्रेबाजी करना और पाकिस्तान की मुखालफत में बोलना, तो फिर तो समझ नहीं आती। फिर तो सिर्फ वो अपना सोशल मीडिया के ऊपर जैसे कहते हैं ना कि अपना उल्लू सीधा कर रहे हैं, इसके अलावा तो उनको कौन सुनता है ऐसे लोगों को। ना तो हमें ऐसे लोगों को वो कोई अहमियत देनी चाहिए और ना ऐसे लोगों को जो है जिसे कहते हैं ना कि सर पे बिठाना चाहिए। जितना हम उनको अहमियत देंगे सर पे बिठाएंगे वो उतना जो है वो सर पे चढ़ेंगे। तो इनका तो हल ही यही है कि आप बस खामोश हो जाएं और इनको बिल्कुल मुकम्मल तौर के ऊपर मुंह भी ना लगाएं।
0: अली, आपने देखा कि यहाँ डेनमार्क में हाल ही में कम्यून के इलेक्शन भी हुए, पार्लियामेंट के इलेक्शन हुए, उसके बाद दोनों जो हैं वो हुकूमतें बन गई, कम्यून्स की भी हुकूमतें बन गई, कमेटीज़ भी बन गई, जो डैनिश और नेशनल पार्टी इसकी सब की सारी हुकूमतें आपस में इतफाक़ कर लिया, अपना गठ हो गया, मिलजुल कर इन्होंने हुकूमत बनाई, सारे मामला चलते रहते हैं। जब हम नहीं कहते हम जमहूरियत पसंद है, हम जमहूरियत के ख़िलाफ़ नहीं, कोई भी जमहूरियत पर काम करे हम किसी के ख़िलाफ़ नहीं, ना ही किसी को मना करते हैं, लेकिन जिस मुल्क में हम रहते हैं उसकी जमहूरियत में हम उस तरह का हिस्सा नहीं लेते। वो हिस्सा लेते भी हैं तो अपने मफाद के लिए लेते हैं, और ज़्यादातर जो पाकिस्तान की सियासी तंजीमात जमातें हैं उस पर हम ज़्यादा जो है वो तवज्जो देते हैं। तो अब देखें कि किसी ने जो डेनिश सियासत की है तो अब एक जो है वो बैकग्राउंड, इफ़ानी बैकग्राउंड की मुसलमान जो है वो जो इस मुल्क की वजीर बन गए, तो जमहूरियत तो सबको देती है कुछ।
1: जी, जमहूरियत तो सबको बिल्कुल सारों को इक्वल जो है वो अपॉर्चुनिटीज देती है। अब मसला यहाँ पे वही है जो आप कह रहे हैं कि हमें यहाँ पे रह के हम पाकिस्तान की मुखालफत भी करते हैं, हमने सियासत भी पाकिस्तान की करनी है, और जहाँ पे आपने रहना है, जहाँ पे आपको परेशानी है, मसाइल हैं, मसले हैं, वहाँ पे आप निकलते नहीं है ना, आप वोट डालने के लिए निकलते हैं ना, आप वोट मांगने के लिए निकलते हैं ना, आप इलेक्शन लड़ने के लिए निकलते हैं, और बाकी बातें जो है वो हमसे आप जितनी मर्जी करवा लें, हमारे से बड़ा जो है वो ना जमहूरियत का कोई चैंपियन होगा, ना हमसे ज्यादा सियासत का किसी को पता होगा। अभी आपने सही कहा कि अब देख लें कि पाकिस्तानियों को यहाँ पे 50 साल से ज्यादा का अरसा हो गया है, और अच्छी बात है माशाल्लाह बहुत सारे यहाँ पे पाकिस्तानी हैं जो अच्छे कारोबार कर रहे हैं, अच्छी नौकरियां कर रहे हैं, जज हैं, ब्यूरोक्रेट्स हैं, वकील हैं, अपने अपने कारोबार हैं, और मगर इसके अलावा हमने देखे यहाँ पे किया क्या है, हमारा जब भी कोई नाम आता है तो पाकिस्तान की बदनामी के ऊपर आता है, कभी जो है वो फ्रॉड में आ जाता है, कभी किसी और मुकदमे में आ जाता है, और इसके अलावा जो है जहाँ पे हमें हमारे लिए अपॉर्चुनिटीज बन सकती हैं वहां पे हम एक दूसरे की टांगे खींचते रहते हैं कि ये फलां पाकिस्तानी पार्टी से इसका ताल्लुक है तो इसको वोट नहीं देना, इसका फलां से इसको वोट नहीं देना। अभी सबसे ज्यादा सॉरी अभी सबसे ज्यादा जो आपको वोट मिले तकरीबन 2000 के करीब जुहेर को वोट मिले, अब हालांकि देखा जाए कि उनकी भी जो है वो यहाँ पे एक अच्छी खासी फैमिली है, अच्छी खासी कैंपेन हुई, मगर हमारे लिए एक शर्म की बात है कि हम एक भी अपने किसी बच्चे को, एक भी कैंडिडेट को किसी पार्टी में जो है वो उसका मेंबर नहीं बनवा सके। 2000 वोट इतने तो जो है वो ज्यादा नहीं है, और उसके बाद किसी को 1200, किसी को 1300 पड़े, तो अगर तो हम इतना भी नहीं कर सकते तो फिर ये जिन लोगों की हम बात कर रहे हैं, ये अफगानी हो, इराकी हो, या ये तुर्की के हों, या इंडिया के हों, जहाँ के भी हों, इन लोगों में कम से कम इस मामले में अभी ये बड़े क्लियर होते हैं कि इन्होंने किसको सपोर्ट करना है, किसको सपोर्ट नहीं करना। आप यहाँ पे अभी कोई जो है वो इलेक्शन कम्पेन करें आपको और उसके ऊपर खाना रखें तो आप देखें पूरे का पूरा हाल भरा होता है और सारे आपको वादे करके जाएंगे, मगर अगर आप वोट डालने की जब बात आएगी तो जितने खाना खा के गए हैं शायद उसमें से 5-6 लोग ही आपको वोट डालें। तो हमारा जब जब तक हमारी प्रायोरिटी सिर्फ खाना खाने ही है, और वो चाहे आप 10 दफा खिलवा दें, तो वोट डालने वाले दिन जो है वो हम बीमार हो जाते हैं, वोट डालने वाले दिन हमारा जरूरी काम निकल आता है, वोट डालने वाले दिन हमारे जो है वो जॉब के मसाइल हो जाते हैं। तो हमारी जब हमने खाना खाने के लिए कहीं पे जाना होता है, इलेक्शन कम्पेन की जो है वो एक्टिविटीज को देखने के लिए जाना होता है, तब हमारे पास बेइंतहा टाइम होता है। ये जब हमने पाकिस्तान की सियासत करनी होती है, पाकिस्तानी सियासी जलसों में जाना होता है, फिर हमारे पास बेइंतहा टाइम होता है, मगर जब हमने कोई तमीरी काम करना होता है तो ना तो हमारे पास टाइम होता है, ना हमारे जो है वो हमें चीजों की समझ आती है, तो फिर हम जो है ना खुद वोट डालते हैं, ना किसी को उसके लिए कहते हैं कि वोट डाले, तो फिर ये जो अफगानी नजाद खातून है या इस तरह के और लोग हैं, अभी आप देख लीजिए कि ग्लेन सैक्से कमून में तुर्की का जो है वो बना है, मेयर बना है, और कितने उसके बाद बना है, सालों के बाद बना है, तो हमें तो ये सोचना चाहिए कि हम क्यों पीछे रह गए हैं। हम 50,000 के करीब यहाँ पे पाकिस्तानी हैं, उसमें से अगर 20,000 लोगों को भी वोट डालने की जो है वो इजाजत हो जो पार्लियामेंट का है, तो हम 1, 2, 3, 4 कितने हम मेंबर्स पार्लियामेंट बनवा सकते हैं, और कमून के लिए तो आपको पासपोर्ट की जरूरत भी नहीं होती, तो हमारे लिए तो ये खुद सोचने का मकाम है। और मैं तो हमेशा यही कहता हूँ, बल्कि हमारे जो कैंडिडेट हैं उनको भी चाहिए कि अब पाकिस्तानियों या पाकिस्तानी वोटों के ऊपर तकिया ना करें, ठीक है उनसे वोट मांगे, मगर अब आपने कितने सालों से देख लिया कि आपको कितने वोट देते हैं, तो आप अपनी नेटवर्किंग जो है, अगर आपने यहाँ पे रहना है तो आप डैनिशों की सियासत करें, आप उनसे भी वोट मांगे, और उनकी उनको भी जो है वो इसी तरह सोशल करें, उनके लिए भी आप जलसे करें, तो फिर देखें वो शायद आपको जितवा दें, मगर अगर आप पाकिस्तानियों के सर पे रहेंगे तो मुझे तो बड़ी मायूसी, अगले 50 साल भी शायद आपका एक आधे कोई मेंबर जो है वो बने, तो उसके अलावा तो कोई मुझे तो ऐसी समझ नहीं आती, जब तक के हमारे जो वोट मांगने वाले लोग हैं वो भी थोड़ा सा अपना वोट मांगने का जो दायरा है उसको बढ़ाएं और बेहतर लोगों से वोट मांगे तो शायद उनका बहुत सारा काम हो जाए।
0: ان کا بہت سارا کام ہو جائے گا. علی اس کا کوئی حل بھی ہونا چاہیے نا, حل بتانا بھی چاہیے, لیکن جب تک ہم پاکستان کی سیاسی جماعتوں کے یہاں پارکنگ پلیس بنائیں گے تو حالات تبدیل تو نہیں ہوں گے, پھر تو ڈائنر سیاست نہیں ہو سکے گی.
1: دیکھیں جی, حل تو میں نے ابھی آپ کو بتایا ہے نا کہ اب جو پاکستانی سیاست دان ہیں انہیں چاہیے, چار سال ہو گئے نا کہ وہ اگلے چار سالوں کے لیے محنت کریں, اپنی صرف پاکستانی کمیونٹی کے اوپر محنت نہ کریں, فورنرز کے اوپر کر لیں, ڈینشوں کے اوپر کر لیں, کیونکہ ڈینش تو چلیں کم سے کم وہ آپ کے ساتھ دو نمبری نہیں کرے گا. اگر اس نے آپ کو ووٹ دینا ہے تو وہ آپ کو کہہ دے گا جی کہ میں آپ کو ووٹ دے دوں گا, وہ یہ نہیں کہے گا کہ جھنڈا آپ کی پارٹی کا اوپر لگایا ہوگا اور ووٹ جو ہے وہ کسی اور کو جا کے دے آئے گا اور 50 وعدے اس نے کسی اور سے کیے ہوں گے. کم سے کم وہ آپ کو جو ہے وہ بہتر طریقے سے آپ کی الیکشن کا رزلٹ مینج کرنے میں وہ آپ کی مدد کر سکتا ہے, اور حل تو اس کا یہی ہے. اس کے علاوہ تو آپ دیکھ لیں جس طرح بھی آپ نے بات کی کہ آپ نے ہر طرح کی چیزیں پاکستانی بنا لی اور آپ کو ہر طرح کی پاکستانی چیزیں بھی مل جاتی ہیں. ماشاءاللہ مساجد بھی ہیں ہمارے, اپنے اسکول بھی ہیں ہمارے, اپنے جو ہیں وہ سینٹرز بھی بنے ہوئے ہیں. مگر اگر آپ نے ان چیزوں کو مزید بہتر کرنا ہے, ان چیزوں میں مزید بہتری لانی ہے, تو آپ کا کوئی نہ کوئی نمائندہ کسی نہ کسی جگہ میں بلکہ ہر کمون میں ہونا چاہیے جو آپ کے لیے چلے کام نہیں کر سکتا مگر کم سے کم آپ کے لیے وہ رہنمائی تو کر سکتا ہے نا کہ کیسے کس طرح کے کام کہاں پہ ہونے ہیں کیسے ہونے ہیں. تو یہ تو تبھی ہوں گے جب آپ کی اندر کوئی جو لوگ آپ کی نمائندگی کر رہے ہوں گے, جب لوگوں کو آپ اندر بھیجیں گے ہی نہیں اور پھر آپ پریشانیاں بھی لے کے آئیں گے کہ آپ کو کمون میں بھی مسائل ہیں, آپ کو ہاسپٹلز میں بھی مسائل ہیں, آپ کو ریجن میں بھی مسائل ہیں, تو پھر مسائل تو حل نہیں ہونے. مسائل تو حل تبھی ہوں گے جب آپ سوشلی ایکٹیو ہوں گے اور وہ ایکٹیویٹی جو ہے وہ آپ کی ہماری اپنی تنظیموں سے باہر بھی ہونی چاہیے, نہ صرف جو ہے وہ آپ ہماری اپنی تنظیموں میں ہی لگے رہیں, تو پھر تو کچھ بھی نہیں ہونا. کیونکہ تنظیموں نے تو اپنا اپنا کام کر کے آپ سے, کسی نے چندے مانگنے ہیں, کسی نے آپ سے جو ہے وہ اپنے کام نکلوانے ہیں, اور وہ اپنا سائڈ پہ ہو جائیں گے, آپ پھر وہیں گے وہیں کھڑے رہیں گے. تو اسی لیے بہتر ہے کہ آپ اپنے مستقبل کا جو ہے نا وہ ڈرائیونگ سیٹ آپ اس کے اوپر خود بیٹھیں, اور باقی جو ہے بہتر طریقے سے آپ لوگوں کو ڈھونڈیں, بہتر لوگوں سے آپ ووٹ مانگیں, تو پھر ہی آپ کامیاب ہو سکتے ہیں.
0: علی ایک آدمی ہمارے لسنر نے ہم سے بات کی, نام میں نہیں لے رہا چونکہ پرسنلی بات ہو جائے گی, وہ کہتے ہیں کہ کسی ریجن کے ممبر کو یا کمیون کے ممبر کو یا سیاستدان کو فون کریں تو وہ فون اٹھاتے نہیں ہیں, چار چار پانچ پانچ بار فون نہ کریں. تو جن بندوں کے پاس علی مجبوری بھی ہوتی ہے لیکن فون اٹھانے کا ٹائم نہیں, آپ تو فون کو غلطی چھوڑتا ہی نہیں ہے, آپ کو اطلاع کر دیتا ہے کہ فلاں بندے کا فون آیا تھا. اگر ایسے لوگوں کے پاس ٹائم نہیں ہے تو انہیں میرے خیال ان لوگوں پر کسی کو ٹائم جو ہے کمیونٹی کو نہیں ضائع کرنا چاہیے.
1: دیکھیں اس میں مختلف آراء ہو سکتی ہیں کہ اب ہم نے بھی تو ایک کام بنایا ہوا ہے نا کہ ہمیں کوئی کام جو ہے وہ پڑتا ہے تو ہم کہتے ہیں کہ سیدھا فون ملا دو, اور جو ہے اب یہ نہیں سوچتے کہ اگلا جو آپ کی طرح شاید وہ مصروف ہے یا نہیں ہے, یا اگلا اپنے کام پہ ہو یا نہ ہو, یا اگلا کسی خوشی غمی میں مصروف نہ ہو. تو اس کے 100 طریقہ کار ہوتے ہیں. اگر فون نہیں اٹھا رہا تو آپ ان کو میسج چھوڑ دیں, اور جتنے امیدوار بھی ہوتے ہیں یہاں پہ چاہے پارلیمنٹ کے ہوں یا جو ممبر بنے ہوتے ہیں, ان کے اپنے وہاں پہ ای میل ایڈریسز وغیرہ بھی ہوتے ہیں, وہ پبلک ہوتے ہیں, اور کوئی ایسی اس میں چھپی چھپائی بات بھی نہیں ہوتی. جب آپ عوامی نمائندے ہوتے ہیں تو پھر آپ کو اتنا کمپرومائز کرنا پڑتا ہے کہ شاید عوامی نمائندہ ہر کسی کا فون بھی نہ اٹھا سکتا ہو. ہو سکتا ہے وہ کہیں مصروف ہو اپنی پارٹی میں, کسی کی پارٹی میں, خوشی غمی میں, اپنے ذاتی کام کے اوپر. تو اس کو میرے خیال سے اتنا ایشو نہیں بنانا چاہیے, اور آپ میسج چھوڑ دیں ان کے موبائل کے اوپر. اب تو واٹس ایپ پہ آپ کو پتا چل جاتا ہے دوسرے موبائلوں پہ کہ کسی نے آپ کا میسج دیکھ لیا یا سن لیا یا نہیں سنا. یہ تو تھوڑی سی جو ہے وہ میچورٹی, جو میسج یا فون کر رہے ہیں وہ بھی اگر دکھا دیں تو شاید یہ اتنا بڑا مسئلہ تو نہیں ہے.
0: زبردست علی, آپ نے بڑی زبردست بات کی, آپ کا بہت شکریہ. انشاءاللہ رابطے میں رہیں گے, اگلے جو آنے والا پروگرام ہے اس میں بھی آپ کو رکھیں گے. آپ کا بہت شکریہ. آخر میں کچھ کہنا
1: بس جی, ابھی تو میں صرف یہی سب لوگوں کو کہوں گا کہ اپنا بہت خیال رکھیں, اور جو ہے اپنی فیملی کو ٹائم دیں, اور اپنے ملک کے لیے کوئی بہتر کریں. میں کیونکہ ابھی بھی حالانکہ آج چھٹی کا دن ہے مگر میں اپنے کام کے سلسلے میں جرمنی میں ہوں, اور میں جرمنی سے آپ سے بات کر رہا ہوں. تو یہ ہے کہ
0: اس چیز کا کسی کو احساس نہیں ہوتا, بڑا مزہ ہوتا ہے. آپ گاڑی میں بیٹھے ہیں, اور کسی گھر میں بیٹھے ہیں, کسی دکان میں بیٹھے ہیں, تو سن رہے ہیں اور تنقید بھی کر رہے ہیں, باتیں بھی کر رہے ہیں. آپ کی سچویشن کا نہیں پتا, آپ کا کیا مجبوری ہے, میری کیا مجبوری ہے, میری کیا مصروفیات ہیں, آپ کی کیا مصروفیات ہیں.
2: कि मैं वही कह रहा हूँ ना कि अभी जो आप बात कर रहे थे, अभी आपने मुझे फोन किया, हालांकि मैं अपने अपने जो ऑफिस के काम से मैं आया हुआ हूँ, मेरे लिए भी बड़ा आसान था कि मैं मैसेज कर देता कि मैं फोन नहीं उठा सकता, ये वो। तो ये है कि थोड़ा सा अहमियत कुछ चीजों को देनी पड़ती है, और लोगों को थोड़ा सा खुद भी मामला को अपना देखना पड़ता है कि आपने कहाँ किस चीज को कैसे लेके चलना है। तो जब आप किसी के साथ अच्छे रहेंगे तो लोग भी आपको अच्छे ही मिलेंगे, और जब आप किसी के साथ वो जिसे कहते हैं चालाकी करेंगे, तो फिर आपसे भी बड़े बड़े चालाक लोग दुनिया में बैठे हुए हैं। सिर्फ ऐसे हमें ये चीजें अंडर एस्टिमेट नहीं करनी चाहिए। बाकी बहरहाल अल्लाह ताला सबको हदायत दे, और अपने अपने जो है उनके मामलात बेहतर हों, सारों के लिए आसानियां पैदा हों। इससे ज्यादा तो हम दुआ नहीं कर सकते कि अल्लाह ताला जो जिस मकसद के लिए भी जो यहाँ पे आया हुआ है, अपने रोजगार के लिए, फैमिली के लिए, सबके लिए आसानी हो, और जो है वो अपने अपने मामला तो उस तरीके से वो देखते रहे।
0: अली, आपका बहुत शुक्रिया। पाकिस्तान जिंदा के बाद।
2: जी, पाकिस्तान जिंदाबाद इंशाल्लाह।
0: सामान नाज़रीन, ये थे अली जावेद जो कि बात कर रहे थे आपके अपने आपकी आवाज़ के हैं। आप इनको सुनते रहते हैं, देखते रहते हैं सोशल मीडिया पर, आप इनको देखते रहते हैं। समाइन, हर आदमी अपनी मेहनत करता है, अपने बच्चों के पेट भी पालता है, अपने मामूलात को भी देखता है, तो हर आदमी को सीरियस होना चाहिए। आपको पता ना, गुलामी से बाहर निकले, जब तक आप गुलामी से बाहर नहीं निकलेंगे तब तक हालात ठीक नहीं होंगे। समय नाज़रीन, हमारा किसी से मुतफिक होना ज़रूरी नहीं है, हर किसी को बात करने का हक है, लेकिन एक टाइम होता है, एक टाइम लिया जाता है, लेकिन हर किसी को बात करने का हक है, अपनी बात करने का। हमारे साथ साथ रहिएगा।
3: FM 92.9 और केबल नेट 88.9 पर यह रेडियो आपकी आवाज़ है।
4: बिस्मिल्लाहिर्रहमानिर्रहीम। हुजूर अकरम हजरत मोहम्मद सल्लल्लाहु अलैहि व आलिहि वसल्लम जब हिजरत करके मदीना मुनव्वरा तशरीफ ले गए, तो बच्चियों ने दफ बजाकर आप सल्लल्लाहु अलैहि व आलिहि वसल्लम का इस्तकबाल किया। यूं तलअल बद्रु अलैना दफ के साथ पहली नात ठहरी। इसी मोहब्बत और अकीदत को मद्देनजर रखते हुए दफ के साथ नजराना अकीदत बहजूर सरवरे कायनात हज़रत मुहम्मद सल्लल्लाहु अलैहि व आलिहि वसल्लम पेश खिदमत है।

0: سامعین ناظرین، آپ بات سن رہے تھے حاجی اسلم مہر صاحب کی، اور اس سے پہلے آپ نے باتیں سنی جو الیکشن ہو رہے ہیں سپٹمبر میں، تو چونکہ دونوں ممالک میں لوگ ایک دوسری جگہ رہتے ہیں، اور ادھر کوپن ہیگن میں بہت رہتے ہیں، فیڈکسپیا میں رہتے ہیں، اس طرح دوسرے شہروں میں رہتے ہیں، آتے جاتے رہتے ہیں، اس پر کافی باتیں ہوئیں، لیکن اوبر کے حوالے سے جو ہے نا، چونکہ ہمارے بہت سارے لسنر یا پاکستانی یا غیر ملکی اس فیلڈ میں بہت سارے شامل ہیں، تو وہ خبر ایک برننگ چل رہی تھی، تو ہم نے کہا شاہ صاحب نے اس چیز کو ٹچ نہیں کیا. شاہ صاحب آپ بتائیں ہمارے سامعین ناظرین کو، آپ نے مہر صاحب کی بھی باتیں سنی، اس اوبر کے بارے میں بھی بتائیں.
1: جی بالکل، بسم اللہ الرحمن الرحیم. راجہ صاحب، اس وقت دو بڑے برننگ خبریں ہیں جو عوام کو ہم دینے سے پیچھے ہٹ گئے. ایک تو یہ ہے کہ پہلے چھوٹا جو سبجیکٹ ہے وہ میں بتا دوں، اس کے بعد میں اوپر پہ آتا ہوں. وہ بات یہ ہے کہ یہاں پہ جو ہمارے فورس کا ہوتے ہیں، جو کہ جس کو ہم کہتے ہیں سائنٹسٹ، انہوں نے یہ ریسرچ کیا ہے کہ جتنے بھی قسم کے ہم سوڈا واٹر پیتے ہیں، سوڈا وین پیتے ہیں، وہ دانتوں کو نقصان پہنچاتے ہیں، اور دانتوں کا جو سفیدی ہے اس کو ختم کر کے تو وہ ڈارک یلو کور کو کرتے ہیں. یہ اخباروں میں آج خبر چھپی ہے، اور یہ انہوں نے بتایا کہ آپ کس طریقے سے یہ بچوں کو بھی آپ سوڈا وین نہ دیں تاکہ ان کو بھی کافی نقصان ہوتا ہے. دوسری بات ہے کہ اوبر کی، اب جو ہمارے اوبر کی تنظیمات بنی ہوئی ہیں، اوبر میں کچھ پاکستانی ہیں، ایک عدیل اسلم ہیں، انہوں نے بھی فیس بک پہ آرٹیکل لکھا ہے، اور کافی لوگ جو ہیں وہ یہ لکھ رہے ہیں کہ ہمیں اس کے اندر ڈینش بھی شامل ہے، دوسرے فارنر بھی شامل ہے، کہ اوبر ہمیں لے دے گی. ہے لے دے گی کا مطلب یہ ہے کہ اتنے زیادہ یہ جو اوبر لا بنا ہے، اس کی وجہ سے اتنی زیادہ کمپنیاں آ گئی ہیں، اتنے زیادہ لوگ آ گئے ہیں کہ اب یہ ٹیکسی برانچ نہیں رہی، بلکہ یہ ایک برانچ ہے جو دبا بن چکا ہے. میں یہی کہوں گا، لوگوں کو برا تو لگے گا، لیکن آپ یہ دیکھیں کہ ہر دوسرے تیسرے مہینے اخبار میں خبر آ جاتی ہے کہ فلانے ڈرائیور نے یہ کر دیا، فلانے ڈرائیور نے یہ کر دیا، فلانے نے جو ہے وہ اوور انکم کر لی، وہ پیسے لے کے بھاگ گیا، یا اس نے کارڈ زیادہ مار دیے اپنے ٹیکس میٹر کے اندر. تو یہ جو چیزیں ہیں، اور اس کے ساتھ کتنے لوگوں کو، یہ بالکل حقیقت ہے، مجھے بتایا گیا ہے کہ بہت سارے لوگوں کو انہوں نے، ان کے جو کمپنیز ہیں، ٹیکس کمپنیز ہیں، انہوں نے منسٹری نے نہیں بلکہ کمپنیوں نے ان کے نمبر بند کر دیے، اور وہ اب نہ ٹیکس وارمین رہے ہیں، اور نہ وارمین تو ہونے کی حیثیت ہی نہیں ہے نا، وہ تو یہ ہے کہ آپ ایک پرائیویٹ گاڑی لے رہے ہیں، اور پرائیویٹ گاڑی خرید کر آپ جو ہے اس گاڑی کے اندر جو ہے وہ ٹیکس میٹر لگوا لیتے ہیں، اور پھر کسی ایک فرم کے پاس آپ چلے جاتے ہیں، کمپنی کے پاس، اس کو کہتے ہیں ٹھیک ہے وہ بولٹ ہو، وہ ٹیکس کوپراؤن ٹیکس ہو، وہ اپنا اوبر ہو، کسی کے پاس آپ چلے جاتے ہیں تو اس کو کہتے ہیں جی کہ ہم آپ کے ممبر بننا چاہتے ہیں، تو وہ آپ کو نمبر ایشو کر دیتا ہے. وہ ایک نمبر جو ایشو کرتے ہیں وہ ایک ٹلال سے ایک اجازت نامہ ہے کہ آپ ہماری کمپنی کے اندر چلائیں گے، لیکن اگر آپ کوئی ایسا ویسا کام کریں گے تو ہم یہ نمبر بند کر سکتے ہیں، اور وہ کر رہے ہیں. اس سے لوگوں کو یہ پریشانی ہوگی ہے کہ لوگ اب ایک قسم کے سلیوری آبائٹ کر رہے ہیں. میں یہی کہوں گا، کیونکہ جو آئین ڈینش آئین کہتا ہے نا کہ ٹرانسپورٹ کا کام جو ہے، یا یہاں کے جو بھی آبش مین ہیں ان کے گرون لا کے مطابق ان کو ان کا حق ملنا چاہیے، ان کی تنخواہ ان کو پوری ملنی چاہیے. تو یہ جو ٹرانسپورٹ کا بھی وہ جو اوبر قانون یہاں پہ لاگو ہوا ہے، اس سے جو ہے نہ وارمین اتنے پیسے کما رہا ہے، اور نہ ہی ڈرائیور جو ہے وہ اتنے پیسے نکال رہا ہے اس کے اندر. تو یہ چیزیں جو ہے اس کو ختم ہونے کے لیے اب جو اوبر کے جو مختلف تنظیمات بنی ہوئی ہیں، جو فائننگ بنی ہوئی ہیں، حالانکہ یہ اول آلیٹ ہے، ڈینمارک کے اندر یہ غیر قانونی ہے کہ آپ اب جب سے یہ اوبر قانون 2023 31 دسمبر سے شروع ہوا ہے، تو آپ یہاں پہ سٹرائک نہیں کر سکتے. سٹرائک جو ہے وہ غیر قانونی ہے، क्योंकि आपकी जो आप जिस कंपनी के साथ आपने मुआहदा किया हुआ है वो जिस वक्त चाहे आपका नंबर बंद कर सकते हैं, आपको उनसे इजाजत लेनी पड़ेगी कि हम स्ट्राइक करने जा रहे हैं, तो वो किसी सूरत में भी आपको स्ट्राइक की इजाजत नहीं देंगे क्योंकि ये उनके मफादात के खिलाफ है और ये हुकूमत का फैसला नहीं बल्कि ये हमारा अपने लोगों का फैसला है। मैं अपने लोगों का इसलिए फैसला कह रहा हूँ कि उबर के लोग जो है जितने भी वॉमेन बने हैं इन्होंने अपने मफाद की तरफ देखा, इन्होंने बगैर सोचे समझे जब मैं इसी प्लेटफॉर्म से ऊपर से आपका टाइम देके लोगों को ये बावर करने की कोशिश कर रहा था, लोगों को बताने की कोशिश कर रहा था 2017 से लेके लगातार 2024 तक कि खुदा रहा इस कानून को मंजूर ना करें। लोगों ने ये समझा कि हम नंबर ले लेंगे, हमें नंबर मिल जाएंगे, हम गाड़ियां डालेंगे या फिर उनको महंगी कीमत पे लोगों के आगे बेच देंगे। उसका उल्ट ये हुआ है कि अब ये नंबर जो है ये ना बेच सकते हैं ना ये आगे कर सकते हैं। क्यों? कि कंपनी जो है उसको अख्तियार दे दिए कि वो जिसको दिल चाहे नंबर अलाट कर दे, जिसका दिल चाहे नंबर वो छीन ले। तो ये जो कानून है इसके अंदर आप वॉनमैन कम और आपको एक प्राइवेट गाड़ी की हैसियत से, मैं डैनिश में ये कहना चाहता हूँ कि इसके ऊपर लिखा हुआ है इस कानून के ऊपर न्यू टैक्सा लॉ गिवनिंग के अंदर के हाउ इन एंड मेनली बिल तो फो इन सारी टिलैरिटी हुए सम टैक्सा, तो इसका कोई तल्लक नहीं है टैक्सा ब्रांच के साथ। वो ये कहा गया कि आपको चलाने की इजाजत है एज ए टैक्सी, लेकिन आप टैक्सी वो पुराने लॉ गिवनिंग में नहीं आए। तो मैं फेसबुक पे जो लोग लिख रहे हैं मैं उनसे ये इल्तमास करूंगा पहले आपस में इत्तेहाद पैदा करें। मैंने सिकंदर मलिक और दूसरे सांसदानों से बात की है, वो आपकी आवाज उठाने को बिल्कुल तैयार हो गए हैं, वो आपको आप उनसे रब्ता कर सकते हैं, नहीं तो मुझसे रब्ता कर सकते हैं या रेडियो पे यहाँ राजा गफूर साहब के रेडियो पे आप रब्ता कर सकते हैं और यहाँ के अपने बयान दे सकते हैं। लेकिन एक चीज है कि आप अपनी वैल्यूज को वापस ला सकते हैं क्योंकि ये कानून जो है ये फैसद नहीं है। जब आप लोग प्रोटेस्ट नहीं कर सकते, आप सड़कों पे जाके गाड़ियों को जाम नहीं कर सकते, आप इनकार नहीं कर सकते टूर उठाने को क्योंकि इस तरीके से जैसे इन्होंने चंद लोगों के पहले नंबर छीने हैं इस तरीके से राजा साहब ये नंबर दोबारा बंद कर देंगे और उनकी जगह ये नए लोगों को ले आएंगे या कंपनियां अपनी गाड़ियां डालकर और उसके साथ ये क्या करेंगे कि ये ड्राइवर्स को हायर कर लेंगे और ड्राइवर जो है वो गाड़ी चलाएगा। इस तरीके से वोमेन की जो पोजीशन है डेनमार्क में वो टोटल खत्म हो जाएगी और ये लोग जो है ऑटोमेटिक गाड़ियां ले आएंगे जैसे लंदन में कुछ चल रही है, अमेरिका में कुछ चल रही है, एशिया में कुछ चल रही है। तो ये अगर ऑटोमेटिक गाड़ियां ले आए तो यहाँ पे जो टैक्सी ब्रांच है वो बिल्कुल खत्म होकर आ जाएगी और आबादी जो है जो बेकारी है वो बहुत ज्यादा बढ़ जाएगी और लोग जो है वो जिन्होंने बड़े बड़े वेले बड़े बड़े घर लिए हुए हैं वो अपना घर नहीं चला सकेंगे। और क्योंकि हमारे ज्यादातर लोग जो है फॉरनर्स जो है ये रिलेटेड है टैक्सी ब्रांच के साथ, तो जब टैक्सी ब्रांच है ही नहीं तो फिर इसको हम क्यों एक्सेप्ट करें। हम जाकर ये कह सकते हैं कि ये उबर कानून जो था इसको हमें, मैंने जो टैक्सा वाले थे इनसे भी इल्तमास की थी और दूसरे सेल्स के साईगंज श्योरिटी से भी इल्तमास की थी और ये जो अपना उबर वाले मैंने इनको कहा था कि उबर को आने दें लेकिन आप अपनी टैक्सा वॉमेन की हैसियत को बरकरार रखने की कोशिश करें। लेकिन उन्होंने फायदा ये देखा कि हम गाड़ियों को बेच के फायदा कमा सकते हैं, नंबर बेच के फायदा कमा सकते हैं, तो उससे इन्होंने अपने पांव पे खुद कलाड़ी मारी है। तो राजा साहब ये उबर जो है ये अब ये जो उबर, मैं ये नहीं कहूंगा कि उबर असली कंपनी बल्कि अब इतनी कंपनियां आ चुकी है डेनमार्क के अंदर कि अब तो चार चार पांच पांच जो बंदे हैं वो दो दो बंदे मिलके अपने कंप्यूटर पे जो कोपेनहेगन से बाहर रह रहे हैं, जो छोटे छोटे गांव में रह रहे हैं, छोटी छोटी कम्यूनों में रह रहे हैं, वो अपनी टैक्सियां चला रहे हैं और इसका सबूत हमारे पास है। तो जब ये कानून की वायलेशन हो रही है इस तरह तो क्यों हमारे लोग जो है वो अपने राइट के लिए आवाज नहीं उठाते और सांसददान जो है वो कहते हैं अगर ये हमसे बात करें हमारे सामने ये इकट्ठे हो तो हम इनकी बात सुनने को तैयार हैं। लेकिन तैयार किस तरीके से है कि उनके पास आपके पास कंक्रीट ऐसी इंफॉर्मेशन होनी चाहिए कि आप उनको ये बता सकें कि ये जो कानून बना हुआ है ये यहाँ के आइन के भी खिलाफ है, और हाउस गार्ड जो थी म्यांमार की उसने जो है इसको टोटल बैन कर दिया था उबर को। तो अगर ये बैन कंपनी जो है अपनी मुद्दत से पहले वापस आ सकती है डेनमार्क में, तो फिर ऐसे क्रिमिनल्स या ऐसे लोग जिनको यहाँ से डिपोर्ट किया गया हुआ है और जिनको इन्होंने कहा, तो फिर उनके लिए भी कानून होना चाहिए कि वो दोबारा हाउस गार्ड में अपनी अपीलें करें और उनको भी इजाजत होनी चाहिए ताकि वो वापस जो है इस मुल्क के अंदर आ सके। तो ये जो इंसानी हकूक की खिलाफ वर्जी हो रही है, और
0: मियां मुनीर अहमद साहब जो हैं वो सदर रहे, चेयरमैन रहे और खुद भी टैक्सी चलाते भी हैं, फोन मैन भी हैं। इसी तरह असलम साहब जो है वो भी इसके फोरमैन रहे, चेयरमैन रहे और खुद भी वो टैक्सी चलाते, इस कारोबार से मुंसलिक है। इसी तरह जो मौजूदा जो चेयरमैन बने हैं, तो ये सारे लोग जो है क्या ये बात नहीं करते, या इनके पास तो बड़ा नॉलेज है?
1: देखिए जी, मैंने ये कहा ना, मैं किसी एक को नहीं कहना चाहता, क्योंकि इन लोगों ने जो पहली चीज थी उसके ऊपर ख्याल रखा कि शायद हमारी जो बीइंग बोनमैन हमारी पोजीशन ज्यादा अच्छी होगी और हम लोग जो है वो पावरफुल ही रहेंगे। लेकिन अगर कानून को समझ जाते तो आज ये इस मसले में हम ना गुजर सकते होते। मैं तो अब रिटायर हो चुका हूँ, मैंने टैक्सी ब्रांच को खुदाफिज कह दिया, लेकिन मेरा क्योंकि मैंने 51 इयर्स इस ब्रांच के अंदर काम किया है, तो मैं तो ये चाहता हूँ कि ये ब्रांच जो है ये वापस आए और लोगों के हकूक मिले। अब मसला क्या होता है कि डैनिश 1,000 करोड़ कमाए तो वो तो घर चला जाता है, उसके लिए 1,000 करोड़ बहुत बड़ी चीज है, क्योंकि उसने ना अपनी फैमिली को देना है ना किसी को देना है। उसको पता है मैंने कम्यून से कैसे पैसे लेने हैं, उसको पता है कि मैंने अपनी ट्रांसपोर्ट पे कैसे रखना है, उसको पता है कि मैंने कोई सस्ती सी गाड़ी डाली हुई है और मुझे इस गाड़ी का इतना अखराजात नहीं देने पड़ते। तो वो अपने एक जो है मिनिमम या मैक्सिमम वो निकाल के पैसे घर चला जाता है। हमारे जो पाकिस्तानी या टर्किश या दूसरे हैं, इन्होंने महंगी से महंगी गाड़ी, ये नहीं सोचते कि मैं एक छोटी सी सस्ती सी 2 लाख की गाड़ी ले लूं। ये कहते नहीं जी, हमने 5 लाख की, 6 लाख की, 1 मिलियन की गाड़ी लेनी है, उससे हमारा शो हो जाएगा। देखिए, ये सारा फायदा जो है आप टैक्स वालों को दे रहे हैं, आप मम्स वालों को दे रहे हैं, आप गवर्नमेंट वालों को दे रहे हैं, आप खुद क्या कमा रहे हैं, आपकी खुद सेविंग क्या है? आप इतना पैसा लगा के अगर कोई दुकानदारी करते तो आप ज्यादा कमाते, आप इतनी सर्विस देते हैं लोगों को, आपकी बैठ जाते हैं, आप ऑफ हेल्थ का हर किस्म की प्रॉब्लम है। अब इस कानून के अंदर आप किसी को सवारी के साथ लड़ भी नहीं सकते, अगर आप लड़ेंगे तो पुलिस केस बन जाएगा और वो आपके खिलाफ जाएगा, क्यों कि आपकी प्राइवेट गाड़ी है। और मैं ये चैलेंज करता हूँ कि जो लोग कहते हैं कि ये मैं शायद आप गलत बात करते हैं, वहां ही मैं उनको कानून में पढ़ाता हूँ कि ये आप किसी भी सवारी को अगर वो पैसे नहीं देती है, आपकी गाड़ी से बाहर निकल जाती है, तो आप उसको जो है उसको हाथ नहीं लगा सकते, आपका वार्ड का केस आप पे बनेगा, तशद्दुद का केस आप पे बनेगा। तो राजा साहब, ये चीजें जो
0: मैं
1: थी,
0: आपसे सवाल करता हूँ, देखिए ना, आपकी ब्रांच में, इस ब्रांच में बहुत ज्यादा पढ़े लिखे लोग हैं, कॉलेज के, यूनिवर्सिटियों के स्टूडेंट भी इस चीज़ को जो है चलाते हैं, और पीएचडी वाले लोग भी जो चलाते हैं, उसके अलावा बाशऊर लोग भी चलाते हैं। तो शाह साहब, मैं आपसे जानना चाहूँगा कि ये जो मसाइल की तरफ आप निशानदेही कर रहे हैं, ये इमरान खान साहब आकर हल करा देंगे, नवाज शरीफ साहब आकर हल करा देंगे, या कादरी साहब आकर हल करा देंगे, या इसी तरह मौलाना फजल रहमान साहब हल करा देंगे, जरदारी साहब आकर हल करा देंगे, नैम जितनी भी सियासी जमातों के लीडरान हैं, तो ये आकर हल करा देंगे?
1: नहीं, वो तो कहेंगे इसको और बढ़ाओ, इनको और दबाओ, ताकि ये जितनी गुर्बत में जाएंगे वोट हमें ही देंगे, क्योंकि जब आदमी अमीर हो जाता है तो फिर वो थोड़े से नफरत दिखाता है तो वो उसे वोट लेना थोड़ा सा मुश्किल हो जाता है। गरीब आदमी को दबाएंगे, जैसे हमारे मुल्क में जो है वो तालीम को बहुत महंगा कर दिया गया कि आम बच्चे जो है वो तालीम ना हासिल कर सके। यही चीज यहाँ पे है, यहाँ पे हमारे सियासतदानों ने लोगों को अवेयरनेस ही नहीं दी। और जो हम लोग बात आपके रेडियो पे, आप मुझसे सवाल करते थे, हम लोग हर रोज इस पे प्रोग्राम पे बात करते थे, लोगों ने हमारा मजाक बनाया हुआ था, लोग समझते थे ये पागल है, टाइम वेस्ट कर रहे हैं, लेकिन अब इनको सीरियसली ये चीज आई है, तो हम इनको ये आज भी कह रहे हैं और मैंने आपको राजा साहब आपको बताया कि मैंने सिकंदर मलिक से भी बात की है सीरियसली, वो मंडे को आज शाम को वापस आ जाएगा, मंडे को वो ये आर्टिकल लिखेगा इसके ऊपर ऊपर के ऊपर, और दूसरी चीजें उनको सारी प्रूफ दी है कि किस तरीके से ये उल ऑडिट है सेल्स के पे, और ये यहाँ के जो हमारे
0: आप ट्रांसपोर्ट के साथ मुंसलिक भी नहीं है, लेकिन फिर भी आपको अपनी ब्रांच के साथ अपनी लोगों के साथ, ब्रांच से मुराद है टैक्सी ब्रांच की बात कर लूं, फिर भी आपकी हमदर्दियां उनके साथ हैं।
1: जी मेरी नेशन है, मेरे दोस्त हैं, मेरे भाई हैं, मेरे बच्चे हैं जो ये काम कर रहे हैं, अपने फैमिली से दूर जा रहे हैं, किसी को पता है कि मैं सड़क पर निकल रहा हूँ, मेरे घर में सलामत आना या नहीं आना, अल्लाह उनको लंबी जिंदगी दे, कुछ भी हो सकता है, हमारे साथ प्रॉब्लम हो सकती है, हमारा लाइसेंस चला जा सकता है, गाड़ी बाहर खड़ी हो सकती है, आप ड्राइवर नहीं चढ़ा सकते, आप कुछ नहीं कर सकते, बल्कि जो चीज हम कर रहे हैं, मैं आपको ये बता रहा हूँ कि 30-32 हजार का करोड़ की जो या 25-30 हजार करोड़ जो है, ये बहुत बड़ा जो काम कर रहा है, जो लाख कमा रहा है वो इतना पैसा खुद अपने घर में लेके जा रहा है, लेकिन क्या उसका मुस्तकबिल क्या है, सुबह अगर खुदा ना खाता वो बीमार हो जाता है, गाड़ी खड़ी हो जाती है, या उसके इलेक्ट्रॉनिक इल पिल जो है वो वर्षा में जल जाती है, उसको 5 से पैसे देने पड़ते हैं, तो ये प्रॉब्लम जो है ये बातें करने का हल नहीं है, इसका अमलन ये है कि अभी भी कुछ नहीं गया, अभी भी अगर ये लोग जो हैं अपने सियासतदानों के साथ बैठ के उनसे बात
0: तो
1: करें।
0: सब आपके नॉलेज में है कि यहाँ जो लोकल पाकिस्तानी सियासी जमातों के लीडर ने किसी ने आवाज उठाई है आपके साथ मिलकर?
1: नहीं जी, मैंने वीकेंड में फेसबुक पे चौधरी अदनान असलम का मैंने आर्टिकल पढ़े फेसबुक पे, उसके अंदर बहुत ज्यादा लोगों ने अपनी परेशानी का लिखा, उससे पहले भी जो है टैक्सी फॉर्म उसके अंदर मैं देखता रहता हूँ पढ़ता रहता हूँ उसके अंदर भी काफी, तो अब जब इन्होंने लिखा कि हम स्ट्राइक करना चाहते हैं, हम हड़ताल करना चाहते हैं, तो मैंने उनको कहा कि आप कानूनी तौर पे हड़ताल नहीं कर सकते, उसकी ये वजूहत है, तो वो उन्होंने कहा ये बिल्कुल ठीक है, मैंने कहा इससे बेहतर यह है कि आप सिग्नेचर्स ले लें, आप जितने ज्यादा से ज्यादा लोगों से बात करके सिग्नेचर लें तो वो आपकी हेल्प कर सकते हैं, दूसरा यह है कि जो सिटिंग काउंसलर्स हैं, सिटिंग काउंसलर्स जो है उनके उनको बहुत बड़ी बात है, वो कह सकते हैं कि ये लोग जो वॉन मैन है या जो उबर के साथ काम कर रहे हैं, ये हमारे अमोहर में काम कर रहे हैं, ये हमारे साथ काम कर हमारे रिहायशी हैं, तो इनकी अगर इनके इनसे जॉब चलेगी तो हमारी कम्युनिटी पे बड़ा असर पड़ेगा, तो वो कानूनी तौर पे एक्शन कम्युनिटी ले सकती हैं, और इसीलिए कोपेनहेगन कम्यून के अंदर बैठे हुए हैं सिकंदर मलिक, तो मैंने सिकंदर मलिक से बात की तो उसने सारी बात पढ़ा भी और सुना भी और उसकी नजर भी है शुरू से टैक्सी ब्रांच के बारे में, तो उसने कहा कि अंकल जी आप बेफिक्र हैं, मुझे अपने भाइयों का ख्याल है, वोट दे ना दे मैं इनकी पूरी मदद करूंगा, हर चीज से मदद करूंगा, तो उसने मुझसे वादा किया, और इसी तरीके से 2-3 दूसरों से मैंने बात की है, लेकिन उन्होंने कहा जी कि आप हमारा नाम ना लें, मैंने एक डेनिश सिटिंग बॉमिस्टर से बात कोपेनहेगन में की है, उसने भी कहा कि मैं ये अभी जा रहा हूँ बॉर्नहोल्म जा रहा हूँ, तो मैं वापस आऊंगा तो मैं आपको 2 हफ्ते के अंदर अंदर टाइम दूंगा ताकि आप आकर, पहले भी मेरी उससे बात हुई हुई है और काफी टैक्सा बोन मैन में लेके साथ गया था, तो वो भी जो है वो भी बात सुनेगा और जितनी उनसे बात वो आगे लेके चल सके अपनी पार्टी के अंदर और गवर्नमेंट बेसिस पे, तो लोग आवाज उठाएंगे, लेकिन इसके साथ हमें सारों को एक इत्माद में रहना चाहिए, इत्तेहाद होना चाहिए,
0: इत्तेहाद होना चाहिए। शाह साहब हमारे साथ साथ रहिएगा, मैं दोबारा आपके साथ हाजिर हूँ, हमारे साथ रहिएगा। समय नाज़रीन, ये थे सैयद तौकीर हुसैन बुखारी शाह साहब, जिनकी आप बात सुन रहे थे, वो अपना नुक्ता नज़र पेश कर रहे थे, उन्होंने बड़ी खुल कर बात की और उन्होंने सारे हालात बताए, उसके अलावा जो टैक्सी के मसाइल हैं, चूँकि ये खुद इस ब्रांच में रहे और ब्रांच में रहने का यही फ़ायदा होता है कि आपके पास जो है वो बहुत सारी नॉलेज होती है, जब आपके पास नॉलेज होती है तो फिर आपको मालूमात भी मिलती हैं, जब मालूमात मिलती हैं तो फिर सारे काम भी साथ साथ चलते रहते हैं, तो हम ज़िम्मेदारान से रابطہ कायम करेंगे। आपको पता है कि टैक्सी ब्रांच का नॉलेज हर आदमी के पास नहीं होता, ना हर आदमी को समझ होती है कि अंदर के क्या मामलात हैं बाहर के क्या मामलात हैं, तो जब ये हमारे लोग हमारे शहरी जो स्टैंड सियासत में भी हिस्सा लेते हैं तो जब ये गाड़ी भी चलाते हैं तो ये एक चलता फिरता एक मीडिया होता है जो लोगों से मिलते रहते हैं, हर चीज़ अपनी आंखों से देखते रहते हैं। तो इस वक्त मियां मुनीर अहमद साहब जो कि टेक्सास यूनियन के फोरमैन रहे, तो उनका चूंकि जिक्र हुआ तो मैंने कहा उनको बेहतर कौन जो इन्फॉर्मेशन दे सकता है। असलम साहब का भी जिक्र हुआ तो मियां साहब आपको भी खुश आमदीद कहते हैं। आज के हालात में ये जो ऊबर के बारे में बात हो रही है, आपके पास इस फील्ड का बहुत तजुर्बा है।
2: जी शुक्रिया राय साहब, बहुत बहुत सलाम आपको और मोहतरम मेरे उस्ताद मोहतरम मेरे बहुत प्यारे बुजुर्ग शाह साहब और तमाम सुनने वालों को बहुत बहुत सलाम। मैं सुन रहा था शाह साहब ने काफ़ी चीज़ें जो हैं उन पर बात की है और काफ़ी मालूमात उन्होंने दी है। मैं भी ज़ाहिर है सिस्टम में हूँ और अभी भी बॉन्डमैन भी हूँ, टाक्सा में अल्हम्दुलिल्लाह हमारा एक पुराना तलक तजर्बा भी है। शाह साहब ने जो बातें की हैं असल में इनमें कुछ बातें तो इस तरह हैं कि टैक्सी ब्रांच जो है उसमें बहुत नुकसान उठाना पड़ रहा है हम बॉन्डमैनों को, और इसी तरह ड्राइवर जो चलाते हैं वो इनकम नहीं है, अखराजात नहीं पूरे हो रहे, लेकिन बेसिकली उसमें वजह और है। मैं दो तीन चीज़ों में शाह साहब से इत्तफाक नहीं करता और क्योंकि मेरी अपनी मालूमात है सिस्टम के अंदर, मैं भी बैठता उठता हूँ जानता हूँ। उसमें पहली बात तो यह है कि इस शहर के अंदर या इस मुल्क के अंदर टैक्सी को जिस तरह फ्री कर दिया गया बॉन्डमैन बनने का तरीकाकार, जो शाह साहब ने थोड़ा सा मुख्तलिफ बयान किया है, उसकी वजह से यहाँ बहुत सारी टैक्सीज जो है वो आ गई हैं, खसूसन कोपेनहेगन एरिया में जिसे ग्रेटर कोपेनहेगन कहते हैं, मोर देन डबल अप है। और उसकी वजह यह है कि जब ज्यादा गाड़ियां आ गई हैं, बॉन्डमैन बन गए हैं, तो फिर जो कैपेसिटी है दूसरी तरफ कस्टमर की वो उसके बराबर नहीं है। पहले कंट्रोल होता था जरूरत के मुताबिक, ये 13 कमूने जो हैं मिलकर कोपेनहेगन स्टोवा कोपेनहेगन में एक क्या कहते हैं एनसेल एक कैपेसिटी के जरूरत के मुताबिक टैक्सियां जो है एंटर करते थे, वो अबाउट 2000 होती थी, 1800-2000, अब इससे दुगनी बढ़ गई है। एक तो वजह ये हुई है इस ब्रांच में। दूसरा ये हुआ है बिल्कुल शाह साहब इसमें दो तीन बातें उन्होंने ठीक की है, मैं इत्तफाक करता हूँ कि ये ऊबर जो है और बॉल्ट ये यहाँ आई है और ये डिस्काउंट कह लें फर्मे हैं, इनके यहाँ जो तरीकाकार है इनके यहाँ मिस यूजिंग भी है। ये डेनमार्क में शाह साहब को ये मालूम है कि डेनमार्क का अपना जो है टैक्सी लॉ वो अपनी जगह है, जिसमें कुछ तब्दीलियां की गई हैं वक्त के साथ जिस पर हम एग्री भी नहीं है। मसलन ये जो तादाद टैक्सियों की बढ़ा दी गई 2014 में, इससे हम एग्री नहीं थे। और अब ये बात इनकी जो इन्होंने की है, मैं उस पर जरा बात अपना व्यू देना चाहता हूँ कि कोई भी बॉन्डमैन जिसने बनना ना, वो ऐसे नहीं हो सकता कि गाड़ी प्राइवेट खरीद कर तो उसे वो बॉन्डमैन बन जाए। उसके लिए जो कंडीशन है वो पहले तो अथॉरिटी से जो है वो फैसल स्टूअर्टसन के थ्रू पहले तो वो कोर्स करेगा, जिसमें फर्स्ट एड और बहुत सारी चीजें 14 दिन का कोर्स है, वो एक ट्रक ड्राइवर को भी करना है, वो बस ड्राइवर को भी करना है, वो टैक्सी ड्राइवर को भी करना है। उसके बाद फैसल स्टूअर्टसन की तरफ से यानी कि जो टैक्सी के लिए वो उसे पूरा करना, उसके बाद वो एक गाड़ी जो है वो गाड़ी जो कंडीशन पूरी करती है, यानी कि इसमें कंडीशन है उसकी स्पेस उसका जो सारा सिस्टम जो है वो उस तरह होना चाहिए कि उसमें 4 बंदे बैठ सके, उसमें एक एक यानी कि उनका लैगेज के स्पेस होनी चाहिए, ये सारी चीजें कंडीशन। मैं थोड़ी सी तफसील में चले गया, शाह साहब ने कहा कि प्राइवेट जो भी मर्जी, ऐसे नहीं हो सकता। फिर जो है वो बॉन्डमैन बनते हैं अगर वो टैक्स स्कूला ना हो यानी कि वो और क्रिमिनल ना हो, उनकी स्टाफ चेस जो है वो क्लियर हो, तो फिर वो बॉन्डमैन बन सकते हैं। और फिर वो यानी कि आगे किस कंपनी में डालते हैं, टैक्सा हमारी कंपनी जो 117 साल पुरानी है उसकी हमारी अपनी विशेषता है, कंडीशंस हैं, तरीकाकार है, वो फॉलो करना। अगर वो को फॉलो नहीं करेगा तो वो टैक्सा में गाड़ी नहीं चला सकता, अगर दुराने चलाना वो वायलेशन करेगा तो वो टैक्सा के अंदर नहीं रह सकता।
3: دوسری بات جو شاہ صاحب نے کی ہے نا, سن لیں محترم, یعنی کہ دیکھیں یہ ڈینمارک ہے, یہاں کسی کو کوئی پابندی نہیں, نہ لگ سکتی ہے نہ کوئی لگا سکتا ہے کہ آپ مظاہرہ نہیں کر سکتے, آپ پروٹیسٹ نہیں کر سکتے. یہ میں ان سے اتفاق نہیں کرتا, آپ بالکل کر سکتے ہو. ابھی آپ 100% جو ہے, یعنی کہ اگر آپ کسی چیز میں اپنی برانچ میں اپنے نظام میں آپ وہ ٹھیک نہیں ہے, تو یعنی کہ ٹاکسا کے ممبر جو میں ہوں, ہم ٹاکسا کے اندر پروٹیسٹ کر سکتے ہیں, تو ہول ٹیکسی برانچ جو ہے اس میں اگر کوئی کسی قسم کی کوئی ایسی چیز سامنے آتی ہے جس پر ہم ایگری نہیں ہے, تو ہمیں کوئی روک ہی نہیں سکتا اس چیز سے. ہم پروٹیسٹ کر سکتے ہیں, پولیٹیشین سے ہم ملتے رہتے ہیں, پروٹیسٹ کرتے ہیں. میں خود 3 دفعہ جو ابھی گیا ہے چوما ڈینیلسن جو ٹریفک منسٹر تھا وینسٹا پارٹی کا, میری 3 میٹنگز اس کے ساتھ ہوئی ہیں, انہی چیزوں پر ہم نے یعنی کہ کوشش کی. سو یہ جو نا چیز, یہ 2-3 چیزیں جو نا میں سمجھتا ہوں کہ یہ ضروری ہیں. اس میں کوئی شک نہیں ہے کہ ٹاکسا برانچ جو ہے اس وقت بہت سفر کر رہی ہے, اور سفر اس لیے کر رہی ہے کہ یہاں ٹیکسیز زیادہ ہیں اور اس کی ضرورت کم ہے, اور پھر یہ ڈسکاؤنٹ جو آ گئی ہیں, اور اس میں بالکل یہ ہمیں پتا ہے شاہ صاحب,
0: یہ جو ڈسکاؤنٹ والی آ گئی ہیں ان کے ٹیکس ڈینمارک میں دیے جاتے ہیں کہ باہر کے ملک کی کمپنیاں ہیں. یہ
3: دیکھیں جی, یہی ہم ڈینش سسٹم کو کہہ رہے ہیں, منسٹر سے لے کر اب پبلک میں بیٹھ کر بھی ہم کہتے ہیں, اور وہ خوش ہیں الحمدللہ. ٹاکسا کوپن ہیگن ٹاکسا فی کانگ فیما صاحب جو ہے ایک بہترین پوزیشن میں ہے کہ یعنی کہ ہمیں جو الحمدللہ یعنی کہ ہم اسٹل جو ہیں فیوریٹ ٹیکسی کمپنی ہے, اور ہم میں بہت زیادہ فرق نہیں پڑا کیونکہ ڈینش اس چیز کو سمجھتے ہیں. اب اوبر آپ کو پتا ہے یہ تو ایک ورلڈ وائز ایک امیر آدمی کی کمپنی ہے جس نے ساری دنیا میں جو ہے ٹیکسی برانچ جو اسے کیچر کر رہا ہے, اور یہاں بھی کوشش ہو رہی ہے, اور وہ ڈسکاؤنٹ جو ہے وہ دے رہے ہیں کسٹمر کو, لیکن اس کے لیے بھی ایک لمٹ ہے. یعنی کہ ڈینمارک کے اندر جسے کہتے ہیں کھنگو ہانگس سیورس, ان کے جو کمپٹیشن ہوتا ہے دوسروں کے ساتھ, اس میں یعنی کہ یہاں ایک لیس سے لیس قیمت کیا ہو سکتی ہے اور زیادہ زیادہ کیا ہو سکتی, اس پر کنٹرول ہے. لیکن کیونکہ وہ اب ہمارا ایک سسٹم ہے, ہمارا ایک بجٹ ہے, ہمارا ایک نظام ہے جس کو ہم 335 دن ہم نے چلانا ہوتا ہے, تو اس کے لیے ہم نے وہ ایک پلس لے رکھا ہے پرسنٹیج جو بھی آپ کہیں, ادھر وہ ان کا نظام اور ہے, وہ اپ ڈاؤن کرتے رہتے ہیں کسٹمر کو, جب لو سیزن ہوتا ہے تو وہ ڈسکاؤنٹ دیتے ہیں, وہ دے سکتے ہیں. لیکن ان کے ہاں جو ایک اب میں بات کر رہا ہوں, تو مجھے پتا کہ میرے کچھ کولیگ جو ہیں, کولیگ میں ان کو بھی سمجھتا ہوں جو اوبر چلاتے ہیں جو بورڈ چلاتے ہیں, وہ ان کو اچھا نہیں لگے گا, لیکن ہم اپنی ذمہ داری سے بات کر رہے ہیں کہ یہاں وہ بھی ٹیکسی چل رہی ہے, ایک لیموسین کے لیے ایک علیحدہ ایک سسٹم ہے. اس میں شاید شاہ صاحب اس غلط فہمی میں تھے کہ اس کے لیے یعنی کہ کنڈیشنیں اور ہیں, وہ اگر آپ کنڈیشن پوری کر رہے ہیں تو آپ یعنی کہ پھر لیموزین جو ہے جسے کہتے ہیں وہ آپ چلا سکتے ہو. اچھا یہاں یہ ہو رہا ہے کہ ایک ہے بلیک اوبر, اسے کہتے ہیں بلیک اوبر جو ہے وہ سوری میں تھوڑا سا الرجی کی وجہ سے, بلیک اوبر جو ہے وہ اس میں ٹیکسا میٹر نہیں ہوتا, جبکہ ٹیکسی کے لیے کنڈیشن ہے, اور یہ ڈینش لا کے مطابق ادروائز انگلینڈ میں ناروے میں آپ کے دنیا میں پاکستان میں اوبر جو ہے وہ ایپ پر ہے, ٹیکسا میٹر نہیں ہوتا. لیکن ڈینمارک کا جو ٹیکسی لا ہے, جو ٹیکسی چلنی ہے اس میں ٹیکسا میٹر بھی ہوگا, اور اس میں جو کہتے ہیں سینسر سیٹس پر کہ آپ کسٹمر کو بٹھا کر بغیر ٹیکسا میٹر چلائے اگر لے کر جا رہے ہو, اور تیسری چیز جو ہے کہ جو ڈرائیور ہے اسے اوور اینس کمز, یعنی کہ جو یونین کی طرف سے ایک رکھا ہوتا ہے قانونی طور پر, آپ نے سارے جو اس کے سوشل ویلفیئر سارے نظام کو جو فالو کرنا ہوتا ہے, جو ڈو ہوتے ہیں وہ آپ پورا کرتے ہیں, تب جو ہے آپ کو یعنی کہ ایک ٹیکسی آپ کی رجسٹر ہو سکتی ہے. تو کہنے کا مقصد گھوم پھر کر یہ ہے کہ برانچ اس وقت, ہاں ایک چیز میں اور بتا دوں شاہ صاحب بھی, یہ بائی چانس شاہ صاحب کل ہوا, ویسے میں نے اور آپ نے تو اکٹھے بھی چلائے کسی وقت 40 سال پہلے, تو اس وقت بھی لوگ ایسے تھے کہ کچھ لوگ یعنی کہ ٹیکسی پکڑ لیتے ہیں, پیسے نہیں دے سکتے یا کوئی غلطی ہوگی. میں کل کی بات ہے, कल मैं कस्टमर लेकर आया हूँ शहर से इधर ग्लैर सक्स में, तो दो लड़कियां थी उनके पास पैसे नहीं थे, तो वहां जाकर वो दाएं बाएं, मैंने कहा देखें सीधी साधी सी बात है, मैं यानी कि ये काफी सारे पैसे हैं और ये मैंने लेने हैं, अगर आप नहीं दे सकते हो तो मैं जो है फिर मैं कम से कम मुझे पुलिस को तो कॉल करनी है। तो वो आपस में गैर मुल्की थे, आपस में बात करते देखते, तो मुझे कहते क्या हो सकता है, मैंने कहा कि यू कैन लीव योर टेलीफोन, मतलब इधर रख दे आप, 700 करोड़ है ये, तो मैं आपको अपना नंबर देता हूँ, आप पैसे मेरे अकाउंट में ट्रांसफर कर देना, अपना टेलीफोन ले लेना। सो कहने का मकसद है कि कोई ऐसे नहीं हो सकता। शाह साहब आपको पता कि मीटर जो है वीकेंड में 49 से चलता है, अगर उसमें 49 करोड़ अगर एंटर हो चुके ना कि कस्टमर बैठा उसने आपको हायर किया, तो वो पाबंद है कि वो पैसे दे, अगर वो नहीं देगा तो आप सिविल अदालत में जा सकते हो, आप पुलिस बुला सकते हो, आप पुराने जमाने में मैं और आप कुलीग आते थे, जरा प्रेशर आई ये वो। सो ये चीजें अभी तक इस तरह हैं, और कभी कभी ये अनफॉर्चुनेट ऐसी चीजें, मैंने अभी आप बड़ी देर बाद हुआ लेकिन कल की बात है ये लास्ट डे। सो ये मैंने और राउंड जो ना थोड़ी सी दो तीन बातें कर दी है, तो मेरे पीर साहब जो फरमाएंगे मैं सुनने का।
0: शाह साहब ने अपना मियां साहब ने शाह साहब बड़े पॉइंट रेज किए, आप क्या कहेंगे?
1: नहीं वो मैं इनसे डिसएग्री नहीं करता, लेकिन मैं इनके कल को पॉइंट को पूछता हूँ कि जब इन्होंने टेलीफोन पेंट किया तो उस पेंट की रसीद इन्होंने दी सॉरी को कि ये मैंने आपका मोबाइल क्यों नहीं मियां साहब, मैं इसलिए नहीं बोला कि ये कानून है कि जब आप पेंट नहीं कर सकते, अगर आप पेंट करते हैं तो उसकी बकायदा रसीद और उसकी इंफॉर्मेशन जो है सेंट्रल को देते हैं, फिर ये लॉडिट होता है, उसको बगैर ये वो लॉडिट होता है।
3: मोहतरम बात यह है कि आप एक्सीडेंटली उस बंदे से बात कर रहे हैं जो आपके साथ शुरू करके 40 साल।
1: नहीं वो नहीं बात, नहीं देखे वो बात नहीं है मियां साहब मुझे एक मिनट दे मेरी बात सुने,
3: आपको इस सवाल का जवाब
1: देना। देखिए आपकी कंपनी प्लीज, आपकी कंपनी जो है ना कोपरम टाक्सा, उसके ऊपर मसला रेज नहीं हो रहा, मसला रेज हो रहा है कि जो बोल्ट है जो उबर के साथ दूसरी लिमोसिन आई हैं जो इस वक्त रिंगस्टेड और दूसरे बाहर के शहरों में चल रही है गाड़ियां, जैसा आपने खुद एक्सेप्ट किया कि बहुत सारी ऐसी लिमोसिन लोगों ने ले ली है जो बगैर टैक्सामीटर के भी चल रही है और उनका इंटरनेट पे है ये सारा कुछ। मेरा मसला वो, मैं मसला कर रहा हूँ उबर का कि जिसको यहाँ से निकाला गया और उस कानून को दोबारा वापस लाया गया, क्या अब जितने भी आपके कुलीग्स हैं, जितने भी इस वक्त यंगस्टर्स हैं और उन्होंने जो तंजीमें बनाई हैं, टैक्सा फॉर्म बनाई है, दूसरी बनाई है, वो इस वक्त क्यों चीख रहे हैं, वो क्यों इस वक्त लिख रहे हैं कि हमारे साथ ज्यादती हो रही है? देखे मैं आपकी बात से बिल्कुल एग्री कर रहा हूँ, देखे अब उबर क्या लिखा है, टैक्सी के उबर के ऊपर लिखा हुआ है कि आप हमारी ऐप को इस्तेमाल करें, हम दो टूर जो है उसको पर 80% आपको जो है वो रियायत, पहले दो टूर को 80% आपको रियायत देंगे। मैं इधर ऐप का मेंबर बनता हूँ, मैं कहता हूँ जी मैंने एल्पस्टोन से हेल्सिंगोर जाना है, अब 80% उस ड्राइवर का सत्यानाश हो गया उस बेचारे का कि उसको 80% में क्या मिलेगा जो उसका माइनस हुआ। सेकंड टूर अगर फिर उसको हिस्सा मिल जाता है तो उसकी तो दिन खत्म हो गया। और मैं जानकर इस वक्त करूंगा, जिस वक्त वो क्या होगा, उस वक्त जिस वक्त मिलोचित होगा जहां बहुत ज्यादा ट्रैफिक है, वो फंस गया इसी तरीके से एयरपोर्ट, ये ज्यादती है हमारे कुलीगों के साथ, ये ज्यादती है हमारे ड्राइवरों के साथ, इस पर मैं बात कर रहा हूँ।
3: अच्छा मैं मोहतरम बात ये जो मैं उधर फौरन बात रोकना चाहता था, आई एम सॉरी, मैं आमतौर पर ऐसे नहीं करता हर एक को बोलने का, मैं इतना बोला, लेकिन बात यह थी कि मैंने उनका टेलीफोन पेंट नहीं लिया था, क्योंकि जब मैंने उन्हें बताया ना कि मैं ये करूंगा, पुलिस बुलाऊंगा या टेलीफोन, फिर उन्होंने आपस में बात की, उन्होंने कहा जी हम जो है ये पैसे मुहैया करते हैं, या वो उन्होंने ना अपना दूसरे फोन से क्रेडिट कार्ड निकालना शुरू कर दिया। इतने में एक बंदा आ गया जो उनका था, जिस एड्रेस पर वो गए थे, तो वो उसने आकर तो मुझे पैसे जो है मेरे सारे पैसे पकड़ा दिए। सो कहने का मकसद है कि ये चीजें जो हैं, हम देखें एक बंदा जो है काम पर निकला हुआ है, अगर उसको गा किसी वजह से या कुछ, और यहाँ क्रिमिनल लोग हैं, मिसयूजर हैं, टैक्सियों के अंदर बहुत सारी चीजें, आपको पता बहुत सारी चीजों की आप भी निशानदाही कर चुके हैं, हमारे साथ बहुत सारी ज्यादतियां भी हो जाती हैं। हमारा एक साथी है जो अभी तक میں نام نہیں لے سکتا, اسے 3.5 ماہ ہو گئے ہیں. اس کے ساتھ آپ کے ویسٹبرو میں راجہ صاحب کی گلی جو ہے اس میں اس کے یعنی کہ ایسے چوٹ لگی کہ وہ ابھی تک جو ہے وہ یعنی کہ اس کی ٹانگ پر اتنی چوٹ ہے کہ وہ ابھی تک پلستر اور ساری چیزیں. سو ہمارے ڈرائیور جو ہیں انہیں موت کے منہ بھی جانا پڑا. یہ ساری چیزیں تو اپنی جگہ ہے نا, لیکن الحمدللہ ہم ڈنمارک میں رہتے ہیں, بہت ساری چیزیں جو ہیں. اچھا دوسری جو بات آپ کر رہے ہیں اوبا کی, ابھی آپ کیونکہ پہلے ٹیکسی کی بات تھی آپ اوبا کی, میں 100% آپ سے اگری ہوں. اوبا کے اندر بہت ساری چیزیں جو ہیں مس گائڈ کیا جاتا ہے کسٹمر کو, مس یوز کیا جاتا ہے کسٹمر کو, اور ان کے ڈرائیور جو ہیں وہ نان سروس دینے والے ڈرائیور ہیں. ان کے پاس وہ یعنی کہ سسٹم نظام ہے ہی نہیں جس کے تحت مطلب یہاں ایک ٹیکسی کلچر ہے ڈنمارک کا, کم سے کم ایک بڑا بہت اچھا ایک کلچر چلتا آ رہا ہے ان کے. میں آپ کو یہاں تک بتا دوں, آئی ڈونٹ کیئر کہ ان میں جعلی لائسنسوں والے لوگ چلا رہے ہیں وہ, یعنی کہ پتہ نہیں کس سسٹم کے آتے ہیں, انہیں زبان نہیں آتی, وہ آ کر یعنی کہ یہاں چیزیں جو ہے نا بہت غلط کر رہے ہیں. ہم دیکھتے رہتے ہیں, میں یعنی کہ اکثر ہم بات کرتے ہیں, ہم دیکھ رہے ہیں آپ اس برانچ سے رہے ہیں کہ یہ ایک سروس تو نہیں ہے نا کہ ایک گاڑی آتی ہے سڑک پر کھڑی ہو جاتی ہے اور ایک عورت جو ہے بچہ اپنا ادھر کھڑا کر کے تو اپنے ٹیچی کیس جو ہے وہ گاڑی کے اندر رکھ رہی ہے تو ڈرائیور جو وہ آرام سے اپنی سیٹ پر بیٹھا ہے. یہ ڈنمارک کا ٹیکسی کلچر نہیں ہے, اور یہ ایسے یعنی کہ سروس دینے والی کمپنی انشاءاللہ عزیز ان کی پہچان اور ان کا طریقہ کار جو لوگ جان گئے تو وہ انہیں ہائر نہیں کریں گے.
1: جی شکریہ میاں صاحب, شکریہ. یہی میں آپ سے سننا چاہتا تھا. میں نے فیئر گانگ فیما تھال کو جو ہے وہ نہیں ہنٹ بنایا, بلکہ اگر آپ دیکھیں اس کے اندر ایک تنظیم ہے اور وہ تنظیم اپنے ڈرائیوروں کا اپنے بونمنوں کا خیال رکھ رہی ہے. میں ان سے بات کر رہا ہوں جو اوبر لاؤ کے ساتھ آئے ہیں, جن کے پاس لائسنس بھی نہیں ہے, جن کے پاس کچھ بھی نہیں ہے, وہ بونمن ہے یہاں پہ, اور یہاں پہ کمپنی بونمن بنی ہوئی ہے, 10-20 گاڑیوں انہوں نے رکھی ہوئی ہے. ایسے لوگ جنہوں نے کبھی ٹیکسی چلائی نہیں وہ 15 ٹیکسیوں کے
3: بنے ہوئے ہیں. شاہ صاحب ہمارے ہاں جو ہے, اب میں اپنی کمپنی کی مشہوری کے لیے نہیں یہاں بیٹھا, میرا تو آپ نے کچھ باتیں, لیکن آپ کو پتا کہ آج سے 2 سال پہلے آپ نے مجھے فون کیا تھا کہ میرے بھائی فلاں فلاں بندہ جو ہے وہ ٹیکسا چلانا چاہتا ہے آموی کو سے, تو میں نے کہا شاہ صاحب اس میں کوئی رعایت نہیں ہے, یعنی کہ وہ یہ ہے کہ ہم لینگویج ٹیسٹ لیتے ہیں. ہمارے ہاں جس نے ٹیکسا کا لینا ہے کارڈ فیوکارڈ, اسے یہ واحد کمپنی ہے جو ڈینش ٹیسٹ لیتی ہے اور ڈینشوں سے بھی لیتی ہے, ترکی سے بھی لیتی ہے, یعنی کہ ایک سسٹم ہے, اور اس کے بعد ہم اسے کورس کرواتے ہیں ایک پورے دن کا کہ اس نے کسٹمر کو سروس کس طرح دینی ہے, اس نے سروس کس طرح اسے ہینڈل کرنا ہے. تو یہ پھر جو جینوئن چیزیں ہوتی ہیں.
0: یہ میاں صاحب آپ بالکل بجا فرما رہے ہیں, ہمیں ایک نوجوان نے بھی جوائن کر لیا غالب اسی شعبے سے منسلک ہے, ان کا نام یہ منشا ہے. منشا آپ کو بھی خوش آمدید کہتے ہیں.
4: جی رائے صاحب بہت شکریہ, اور سب سننے والوں کو اور دو جو میرے معزز مہمان ہیں ان کو بھی نہایت ادب سے السلام علیکم.
1: وعلیکم السلام.
3: وعلیکم السلام میاں صاحب.
4: جی آپ اوبر کی شاہ صاحب بات کر رہے تھے, میں نے کہا تھوڑی سی تصحیح کر دوں, ظاہر بات ہے میری عمر سے زیادہ آپ دونوں کا ہی ماشاء اللہ تجربہ ٹیکسی برانچ میں, تبھی مجھے ایک سال بھی نہیں ہوا. تو شاہ صاحب کہہ رہے تھے کہ جو فرسٹ جو دو ٹور ہوتے ہیں وہ 80% ہوتا ہے, وہ 80% نہیں ہوتا, وہ 50% ہوتا ہے. اور اس کے ساتھ یہ بھی آپ کو میں کلیئر کر دوں کہ اس میں ڈرائیور کا کوئی نقصان نہیں ہوتا, یہ اوبر اپنا کسٹمر بنانے کے لیے ان کو اپنی طرف سے دیتی ہے اور ڈرائیور کو پورے پیسے ملتے ہیں. اگر وہ ٹور 700 کا ہے تو اوبر کو ڈرائیور کو 700 ہی ملے گا, اگر 350 وہ صرف کسٹمر کو رہ دیں گے اوبر والے برداشت کریں گے. ایک تو میں اس بات کی تھوڑی سی میں وضاحت کر دوں, اور دوسری بات یہ ہے کہ میں کافی دیر سے باتیں سن رہا ہوں اور میرے ساتھ ابھی ٹیکسی برانچ کے کافی لوگ بھی وابستہ ہیں, اور آپ کی جو میاں صاحب کی کمپنی ہے کوپن ہیگن ٹیکسا سے بھی لوگ ابھی اوبر میں آئے ہیں. تو میں یہ پوچھنا چاہتا ہوں ایک سوال آپ سے, آپ بڑے بھی ہیں, آپ کا ایکسپیرینس بھی ہے, تو جب اوبر یہاں پر آ رہی تھی, جب اوبر یہاں پر اپنے قدم جما رہی تھی, تب یہ ٹیکسی برانچ کے جو سربراہ بنتے ہیں انہوں نے گورنمنٹ کے ساتھ کیوں ایسا معاہدہ نہیں کیا, ایسی باتیں نہیں کی کہ یہ ان ایجوکیٹڈ ڈرائیور ہوں گے, یہاں پر سسٹم ہوگا. اب کیونکہ میں خود اوبر چلاتا ہوں, مجھے پتا کہ 80% لوگ جو اوبر پہ آ گئے ہیں, آخر وہ ڈینش جو اوبر پہ آئے ہیں وہ کیوں آئے ہیں؟ ان کو ایک سہولت ملی ہے, سیم چیزیں ملی ہیں. تو مجھے لگتا ہے کہ جو جتنی بھی ہماری یہاں پر ابھی 600 گاڑی اور بھی آ رہی ہے, مطلب کہ جہاں ٹیکسی جو برانچ ہوتے ہیں, ان کے جو سربراہان ہوتے ہیں جن کو بنایا جاتا ہے, ان کی کمیونیکیشن نہیں ہے گورنمنٹ کے ساتھ یا اپنے سسٹم کے ساتھ کہ وہ بتا سکے ہمیں کتنی ٹیکسی ہے اور کتنی ٹیکسی چاہیے, جس کا وہ لگتا ہے وہ لگا لیتا ہے. مجھے لگتا ہے کہ تھوڑا لمبا ہے میری بات کو, لیکن آپ بارے
5: میں اس کا جواب دوں گا, پھر شاہ صاحب بھی اپنے جوڑا. دیکھیں میاں صاحب, پہلی بات تو یہ ہے کہ آپ نے درست کہا کہ جو ان کا اوبر کا جو ڈسکاؤنٹ سسٹم ہے, اس کا جو انہوں نے ہر جگہ جو جاتے ہیں ساری دنیا میں, یہ ورلڈ وائز نمبر ون ٹیکسی کمپنی بن چکی ہے. یہ کسٹمر بنانے کے لیے اور ان کے پاس بے شمار پیسہ کمپنی جو ہے ڈسکاؤنٹ دیتی ہے. یہ آپ کی بات بالکل درست ہے. اور آپ نے جو کہا کہ 50%, وہ میں کل ہی گاڑی پر دیکھ رہا تھا اور شاہ صاحب نے اس کی نشاندہی صحیح کرائی ہے, وہ لکھا ہے کہ پہلے دو ٹور میں 80%, وہ بالکل ٹھیک کہہ رہے ہیں. میں نے کل میں بھی جانتا ہوں, آپ بھی دیکھ لینا آپ کی گاڑی کے پیچھے جو حصہ اس میں وہ ڈسکاؤنٹ کی کیا لکھا ہے, پہلے دو ٹوروں پر 80%. ٹھیک ہے, سو یہ تو ایسے ہے, یہ میں بالکل اس میں کنفرم. دوسری جو بات آپ نے کی ہے, دیکھیں جو بات میں پہلے کر بھی چکا ہوں, جب اوبا پہلے آئی تھی آج سے 4-5 سال پہلے, اس وقت اسے یہاں سے اپنی کمپنی وائنڈ اپ کر کے بند کر کے پائی لا ڈینش سسٹم میں اسے نکال دیا تھا. پھر یہ تھرو ایک کمپنی یہاں, یعنی کہ پھر یہ انہوں نے وہ کنڈیشن جو میں نے پہلے بتائی ہیں, ٹاکسا میٹر, سینسر اور ڈائیور او آئنس کمز, وہ پوری کرنے والی جو کمپنی یہاں رجسٹر تھی ان کے تھرو, ڈرائیور جسے آپ جانتے ہیں اس کے تھرو یہ یہاں آئے ہیں. ٹھیک ہے, پھر انہوں نے آگے مارکیٹنگ کی, میں خود ان کے ساتھ مذاکرات ہوتے رہے, یہ ہمیں بھی خریدنا یا جو بھی ہماری چیزیں تھی وہ کرنا چاہتے تھے, بہرحال اسے سائڈ پر رہنے دیتے. اب برخوردار ہوتا یہ ہے کہ قانون بنتا ہے, ایک نظام ہے ملک کا, ٹیکسیشن کا ہے, لا اینڈ آرڈر کا ہے. میں آپ کو یہ مثال دیتا ہوں, آپ کچھ ڈنمارک میں لیٹ آئے ہیں, مجھے پتا میرے آپ چھوٹے ہیں, میرے بیٹے ہیں, چھوٹے بھائی ہیں. بات یہ ہے کہ یہاں ہماری کیوسکیں بہت ساری ہوتی تھی, شاہ صاحب جانتے ہیں, راجہ کفور صاحب جانتے ہیں, ان پر جو شام کے 8 بجے کے بعد یا 7 بجے کے بعد شراب بیچنا منع ہوتی تھی, لیکن ان ساری پر شام کو بھی بیک ڈور سے شراب بکتی تھی کیونکہ اس میں زیادہ پیسے کمائے جاتے تھے. میں یہ مثال اس لیے دیتا ہوں کہ وائلیشن ہر جگہ ہوتی ہے. میں اور آپ بھی بہت اچھی جانتے ہو کیونکہ میرا آپ کا ایک اسٹرانگ ریلیشن ہے بہت ساری چیزوں میں, اس میں بھی ہم اٹھتے بیٹھتے ہیں, کولیگ بھی ہیں. یہ حقیقت ہے منشا صاحب کہ اوبر جو ہے وہ ڈنمارک میں بھی وائلیشن کر اور کروا رہی ہے. میں ذمہ داری سے یہ بات کر رہا ہوں, ہو سکتا ہوں ان کا کچھ سنتا ہو, صبح میرے پر وہ کیس کریں, میں اس کا دفاع کروں گا, لیکن یہ حقیقت ہے. ہم وہ فکر بھی آہستہ آہستہ جان چکے ہیں, یہ پولیس ملڈ بھی ہو چکے ہیں, ان کا جو طریقہ کار ہے. اور آپ نے جو کہا ہماری کمپنی سے, بالکل یہ درست ہے, جب یہ ڈنمارک آئے پچھلے سال, اور یہ میرے وقت کی ضرورت بات ہے جب میں چیئرمین تھا ٹاکسا کا, اس وقت ہماری ایک دم سے بہت ساری گاڑیاں گئیں, پھر مجھ سے اس چیز پر بڑا پریشر آیا کہ ہم ان کے ساتھ سامو بار کیوں نہیں کر رہے, یا ان کو ہم اس کمپنی کو کیوں بیچ نہیں کیوں نہیں رہے. تو یہ ساری چیزیں کیونکہ میں نے بھگتی ہیں, میں جانتا ہوں کہ ہم نے نہ تو کمپنی کو بیچنا تھا کم سے کم اس کنڈیشن میں جو ان کی تھی, اور نہ ہی ہمیں اس چیز کا بہت زیادہ کوئی دکھ ہے کہ ہم نے ان کے ساتھ سامہ بار نہیں کی, کیونکہ ان کا ٹیکسی سروس ڈیلیور کرنے کا جو طریقہ کار ہے ڈنمارک میں وہ ڈینش کلچر کے مطابق نہیں ہے. لیکن کیونکہ یہ ایک ڈسکاؤنٹ کمپنی ہے, یہ اسی طرح ہی ہے کہ کبھی نیٹو نہیں ہوتی تھی, ہم ایرمو اور کوئکلی اور ان چیزوں کو صرف جانتے تھے, ان کے اور ان کی پرائسز میں فرق تھے, آہستہ آہستہ وہ مارکیٹ میں آ گئی. خیر لمبی بات نہیں کرنا چاہتا, یہ چیزیں جو اس طرح ہی ہیں ڈنمارک میں جو اوپر آئی ہے.
0: صاحب یہ جو انفارمیشن کی بات دے رہے ہیں, آپ ماشاء اللہ ٹیکس کے نظام کو بہت اچھا سمجھتے ہیں, تو کیا سرمایہ دار مزدور کا ساتھی ہو سکتا ہے؟
5: دیکھیں یہ چیز تو خیر جو عقل مند سرمایہ دار ہے نا وہ مزدور کا ساتھی ہوتا ہے, اور کامیاب بھی وہی ہوتا ہے جو سرمایہ دار, کیونکہ مزدور نے ہی اس کا سسٹم چلانا ہوتا ہے. اب آپ نے ٹیکس کی بات کی ہے, टैक्स का निज़ाम जो है डेनमार्क का, वो अपनी जगह एक बहुत वेल ऑर्गेनाइज सिस्टम है जिसे हम सबको फॉलो करना है। लेकिन कौन सा निज़ाम है, किस मुल्क का निज़ाम है जिसमें यानी कि वायलेशन नहीं होती, जिसमें दो नंबरी नहीं होती? तो ये जो अब बात है यानी कि जो जिस ब्रांच की हम कर रहे हैं, हम इसमें भी सुन रहे हैं, हमें इसमें भी पता है कि चीजें पुलिस एनमेल्ट हुई है, यानी कि कुछ गाड़ियां जो इस तरह चल रही हैं जिसके अंदर टैक्सामीटर नहीं है लेकिन वो चल रही है, यानी कि वो टैक्सी चल रही है, उनका लेन देन किस तरह हो रहा है? वो शाह साहब ने पहले बात की थी, मैं सुन रहा था कि उसमें

0: चीजों को जो है ना उन्होंने इकट्ठा करके एक एहतजाज करना शुरू किया, और आस्ता आस्ता बढ़ते बढ़ते बढ़ते जो है ना वो ये एक मतलब ना ज्वाइंट एक्शन कमेटी बन गई। इनके वो मुतालबात तो ठीक थे 2025 में जब अनवारुल हक साहब की हुकूमत थी, गवर्नमेंट ने, गवर्नमेंट ऑफ पाकिस्तान ने और आजाद कश्मीर गवर्नमेंट ने इनको बुला के बैठाया और इनके सारे मुतालबात को अप्रूव किया और इनको एक्सेप्ट किया कि ठीक है हम ये करते हैं। उसके बाद दोबारा जब ये फिर दोबारा ये लेके आ गए कि जी हमने ये करना है, और साथ ही जो इनके 38 मुतालबात थे उनमें से जो है ना वो जो आखिर पे जो यानी 36 से गवर्नमेंट ने मान लिया, जो अभी अली शनवाल भाई बता भी रहे थे कि हमें भी ब्रीफिंग दी गई गवर्नमेंट ऑफ पाकिस्तान की तरफ से, आजाद कश्मीर की तरफ से, ओवरसीज कश्मीरियों को बताया गया कि भाई ये सूरत हाल है, आप भी अपना किरदार ना करें। और हमने किया कोशिश की, जिस तरह अली शाहनवाज बता रहे थे इन्होंने बातें की, हमारे इस वक्त हाशमी साहब पाकिस्तान में मौजूद है जो पूरी कोशिश कर रहे हैं कि इनके साथ मुज़ाकरात करने के लिए हमने ऑफर किए कि हम ओवरसीज कश्मीरी जो है ना वो इसमें बैठते हैं। लेकिन जो जो आखिरी जो जहाँ पे 1.5 लाख हुआ वो एक टोटली जो है ना वो आइनी मुतालबात थे जो जो मेरे ख्याल में वो गलत थे, और जिसकी जो है ना वो जो जो डंडे की जोर पे वो लेना चाह रहे हैं जो वो नहीं हो सकते, वो ये थे कि जी माजरीन की 12 नशिस्तों को खत्म कर दिया जाए। तो ये जैसे कर्ण साहब बता रहे थे कि ये तो वो मसला है, जैसे आप आपको पता है कि 2019 के अगस्त 5 अगस्त में इंडिया ने जो है ना वो 370 और 35A को खत्म करके रिवोक करके डेमोग्राफी चेंजिंग लाने की कोशिश की है कि वहां पे हिंदुओं को बसाया जाए, वहां के आबादी को जो के तनासब को बढ़ाया जाए, और जब उनको पता है कि यूनाइटेड नेशन ने जो वादा किया हुआ है कि वहां पे कश्मीरियों को जो है ना वो राइट ऑफ सेल्फ डिटर्मिनेशन दिया जाएगा, तो वो ये प्लानिंग के ये कर रहे हैं कि वहां पे लोग और ज्यादा बढ़ा के, तो जब ये यहाँ पे प्लेबिसाइट हो तो वो उनके लोग ज्यादा निकले, पाकिस्तान की तरफ झुकाव ना हो। तो मैं समझता हूँ कि इंडियन गवर्नमेंट ये प्लानिंग कर रही है, तो हमारे लोग अंदर से उठ के ये मुतालबा कर रहे हैं कि भाई वो माजदीन जिनकी जो है जो नशिस्तें हैं जो उनकी नुमाइंदगी है जो जो
1: मौलवी साहब आपने बड़ा अच्छा पॉइंट
0: पाकिस्तान
1: रेज किया,
0: दी
1: चलते हैं
0: थी।
1: हाशमी साहब की तरफ। हाशमी साहब इनका एजेंडा क्या है, किसके लिए काम कर रहे हैं?
2: देखें जी, पहली बात तो ये है कि करण साहब की बड़ी खूबसूरत बात है, मैं उनके गोश गुजार कुछ बातें करना चाहूंगा। सबसे पहले तो जो हमारी तंजीम है, ये आपको भी पता और सब लोगों को पता है कि हम 10 मुल्कों के अंदर, यूरोपियन कंट्रीज के अंदर, 10 मुल्कों के अंदर हमारी तंजीम रजिस्टर्ड है, और कश्मीर के ऊपर हम बात करते हैं। हमारा बयानिया जो है वो मकबूजा कश्मीर की आजादी है, वहां पे होने वाले जुल्म बर्बरियत को रोकना है, वहां पे जो इंसानी हकूक की जो क्या कहते हैं हक तलफी जो कश्मीरियों को हो रही है उसको रोकना है, जो असमत दरी है उसको रोकना है, वहां पे लोगों के साथ जो जुल्म हो रहा है उसको रोकना है, और उनको आजादी दिलवानी है। बेसिकली जो आजाद कश्मीर है ये बेस कैंप था आजादी का, कि जहां पे बैठ के हमने मकबूजा कश्मीर को आजाद करवाना था। हमारा बयानिया तो ये था कि मोदी जो है वो जालम है, कातिल है, फासक है, और उसने कश्मीरियों का कत्ल किया, कश्मीरियों को उसने उनकी इज्जत लूटी, खवातीन को की इज्जत लूट गई, बच्चों को कत्ल किया, बुजुर्गों को कत्ल किया, नौजवानों को कत्ल किया, स्कूलों की बंदिश हुई, कॉलेज और यूनिवर्सिटियां बंद हुई, तालीम से लोग गए, और कश्मीर जो जत नजीर था वो खून की होली जो खेली गई कश्मीरियों के साथ, उससे वो पत्ते भी, वो दरख्त भी, वो जमीन सुर्ख हो गई। अब हम जब ये सूरत हाल देखते हैं तो हमारा बयानिया अब क्या होगा, हम हिंदुस्तान के खिलाफ कैसे बात करेंगे कि हिंदुस्तान जो है,
3: डिवाइड
2: अब ये है कि हमने अपनी तंजीम को, ये मैं आपकी इतला के लिए, सब जितने दोस्त भी हैं, हमने अपनी तंजीम को तमाम मुल्कों के अंदर एक सर्कुलर मैंने जारी कर दिया है, और हमारे सारे दोस्त यहाँ पर जिम्मेदार बैठे हुए हैं कि हाँ, कि कश्मीर में जो एक्शन कमेटी ने यह काम किया है उसकी फेवर में हमारी तंजीम कहीं किसी जगह पे भी कोई मुजाहरा नहीं करेगी। हमारी ये कोशिश है कि जो वहां पे जो लाशें गिरी हैं, जो मासूम कत्ल हुए हैं, चाहे वो पुलिस वाला हो या सिविलियन हो, वो है तो हमारा भाई है तो हमारा मुसलमान भाई है, तो उसका जो है वो कत्ल नहीं होना चाहिए, बिला वजह खून नहीं बहना चाहिए, उसको हमने रोकना है। बिजली हमें सस्ती मिल गई, आटा भी सस्ता मिल गया, गिलगित वालों को 4 रुपए यूनिट है, हमारे 3 रुपए यूनिट है, तो हमें उनसे भी सस्ती है। और 28 साल से मैं यूरोप में हूँ, मेरा ताल्लुक फॉरवर्ड कोटा से है, डिस्ट्रिक्ट हवेली से, वो बॉर्डर के ऊपर है। हम रात को, कोई रात ऐसी नहीं थी कि जब हम हिंदुस्तान की गोली जो है वो हमारे कानों में नहीं पड़ती थी आवाज उसकी, तो हम 24 आवर जंग की हालत में रहते हैं। तो हमें इस हिस्से में किसी किस्म की इस तरह की बात नहीं करनी चाहिए कि हिंदुस्तान को मौका मिल जाए कि वो पाकिस्तान के ऊपर बात करे कि देखें जी हिंदुस्तान की बात हो रही थी कि उसने कश्मीरियों का हक मारा, अब पाकिस्तान के वाले कश्मीर के अंदर भी अफरा तफरी है। ये नहीं होना चाहिए था, इससे हिंदुस्तान को मौका मिल जाएगा। हमें इसको रोकना चाहिए, हमें टेप पे इनको बिठाना चाहिए, हमें एक कदम पीछे कर लेना चाहिए, उनको भी एक कदम पीछे आना चाहिए ताकि मसले का हल हो सके। और दूसरा, आज जो सबसे बड़ी जो शर्मिंदगी महसूस कर रहे हैं दुनिया के अंदर हम, कि पाकिस्तान जिसको लोग दुनिया कमजोर समझती थी, जिसको दुनिया ये समझती थी कि हम मकरूज हैं, हम IMF के मकरूज हैं, हमारे मुल्क के अंदर कोई कानून नहीं है, हम समझते थे कि गुर्बत है, अफलास है, शायद कोई हम गुर्बत की लाइन से नीचे भी है, तो ये दुनिया हमें समझती थी। लेकिन हमने, हमारी अफवाज ने, हुकूमत पाकिस्तान ने 2025 में जो हिंदुस्तान से मार्का जीता, उससे हमारी दुनिया के अंदर बड़ी इज्जत बनी। और फिर जो आलमी जो हमारे ताकतें हैं, जो अमेरिका है, ईरान की जंग में हमने जो सालसी का किरदार अदा किया, हमने उनको लाके टेबल पे बिठाया। अब फैसला हो या ना हो, वो मुतफिक हो आपस में या ना हो, लेकिन पाकिस्तान को ये क्रेडिट जाता है कि उसने दो आलमी ताकतों को टेबल पे ऊपर लाके बिठा दिया। तो दुनिया में जहां पे भी झगड़ा है, लड़ाई है, जंग व जदल है, कत्लो गारत है, उसका डिसीजन टेबल पे के ऊपर बैठने के अलावा है ही कोई। बिल्कुल
1: आप बजा फरमा रहे हैं, हर चीज का हल जो है वो टेबल पे निकलता है। करण साहब आपका जिक्र हुआ, आप क्या कहेंगे?
2: एक बात में ऐड करूंगा।
1: जी जी अश्विन साहब कर लें।
2: मैं इजाजत चाहूंगा
1: जी जी
2: कि जो एक्शन कमेटी से कुछ ऐसे बेवकूफ दोस्त, मैं उनको कह सकता हूँ, कुछ ऐसे लोग जो जज्बात में जो पाकिस्तान को गालियां देते हैं, उनको वो जबान तब्दील करनी होगी। आप एक घर में जाते हैं तो उसका दरवाजा आप पांव के ठोकर से खोलते हैं, और साथ आप उनसे आप मदद भी मांगे, तो उनको ये जो जबान है उनको चेंज करनी होगी। पाकिस्तान हमारा भाई है, हम पाकिस्तानी हैं, अल्हम्दुलिल्लाह हमें फख्र है, और हम दुनिया सारी के अंदर सबसे पहले पाकिस्तानी है, फिर हम इंशाल्लाह कश्मीरी।
3: जी राय साहब, माइक मेरी खुल गई अब। हाँ जी
1: पीर साहब, आपका माइक चल पड़ा है?
3: जी चल पड़ा है माइक, बिल्कुल।
1: पीर साहब आपको टाइम नहीं मिला, मैं आपसे जानना चाहूंगा आप इन चीजों को किस तरह देख रहे हैं, आप भी जाहिर है बाहर बैठे हुए इन चीजों पर नजर है, गहरी नजर है आपकी भी।
3: जी थैंक यू सो मच राय साहब, बिल्कुल। पहले तो सब भाइयों ने माशाल्लाह बड़े अमीक नजरों से हालात का जायजा लिया और अपने अपने अच्छे पॉइंट ऑफ व्यू दिए, और सब अपनी जगह पे 100% ठीक है। लेकिन बिल्कुल मैं थोड़ा सा इसमें चीजें ऐड करूंगा जो जायद हाशमी साहब ने, शाहनवाज भाई ने, चूंकि हम लोग तकरीबन 30-30 साल से यूरोप में है, और यहाँ पे हमें एक ही टास्क मिला था कि हिंदुस्तान मकबूजा कश्मीर के ऊपर हमने काम करना है। तो मुझे याद है कि 10 साल पहले जब हमने आयरलैंड से मेंबर पार्लियामेंट की कमेटी बनवाई, कश्मीर कमेटी, तो उनके सामने जब मोदी का असली चेहरा पेश किया, चूंकि मरहूम बैसा भी तशरीफ लाए थे उस वक्त, तो जब किया तो यकीन करें कि मेंबरान असेंबली रो पड़े, आंखों में आंसू आ गए उनके कि किस तरह हिंदुस्तानी फौजी हर घर के बाहर खड़ा है, और जब वो बेटी बच्ची घर से निकलती है और किन नजरों से देखता है, और ऐसे वाकयात होते हैं कि बाप और भाइयों के सामने बच्चों को रेप किया जाता है। जब ये चीजें इन लोगों ने सुनी, तो चूंकि इनका भी वो सिमिलरिटी है जो नॉर्दर्न आयरलैंड और कश्मीर का मिलता जुलता मामला है, तो हमें बड़ी पिजराई मिली यहां से। फिर दूसरा हमने काम क्या किया कि तमाम पाकिस्तानी तंजीमों को कश्मीर पीस फोरम के नीचे लाया कि ये कोई सियासी मतलब ग्रुप नहीं है, ये हर पाकिस्तानी की कश्मीर जरूरत है और कश्मीर की जरूरत पाकिस्तान है। तो उसमें हमने एक नारा उस वक्त लगाया था यहाँ पे, बल्कि पूरे यूरोप में और बिलखसूस आयरलैंड में, कि पाकिस्तान अक्स मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम है, तो मीम जो है ये कश्मीर है ऊपर, اور نیچے بلوچستان دال بنا ہوا ہے اگر غور سے دیکھا جائے تو محمد لکھا ہوا ہے. تو کشمیریوں کا دل و جان, قبلہ کعبہ سب کچھ پاکستان ہے. جو میجارٹی مقبوضہ کشمیر میں, تو میں کہتا ہوتا ہوں کہ 100% علاقے پاکستان کے حامل لوگ ہیں, اور ہمارے آزاد کشمیر میں بھی above 95. جیسے پہلے ماشاءاللہ محل کرنل صاحب نے ذکر کیا ہے کہ 40,000 بندہ پورے آزاد کشمیر کی نمائندگی نہیں کرتا, بالکل یہ بجا ہے. تو جو کشمیری ہے بیسیکلی یہ سب لوگ جو ہے, یہ پاکستان ہمارا سب کچھ ہے, اس کے اوپر ہم نے اپنی زندگیاں کام کیا ہے کہ کشمیر کو جو ہے نا یہ تنازع ختم ہو, انڈیا کے ساتھ جائیں. اور بالکل آج ہی ہمیں ایسے موڑ پہ آ گئے ہیں کہ کل رات کو مجھے اس ممبر پارلیمنٹ کو کچھ یہاں بچے آئے ہوئے ہیں راولا کوٹ سے, ہیں ان لوگوں نے رجوع کیا اسے کہ جی ہمارے جو ہے نمائد کی جائے, تو اس کی کال آئی مجھے, تو پوچھ رہا تھا جی کہ یہ کیا ہو رہا ہے آزاد کشمیر میں. تو یقین کریں کہ میرے پاس الفاظ نہیں تھے کہ میں اسے کیا بتاؤں, لیکن میں نے پھر بھی اسے کنونس کیا, تو میں نے بتایا سمجھایا, تو کافی حد تک وہ جو ہے نا یہ مطلب اس نے موقف کو سمجھا کہ یہ ہوتا ہے ہر جگہ ہوتا ہے, یہاں میں بھی شن فین ایک پارٹی وہ. تو بہرحال آخری بات یا اس میں یہی ہے کنکلوژن کہ جتنے بھی ہمارے ماشاء اللہ تعالی اوپر خاص کر جو ہمارے حکمران بیٹھے ہیں, ان لوگوں کی وجہ سے بھی یہ حالات یہاں تک پہنچے ہیں, انہوں نے اداروں کو بھی نقصان دے رہے ہیں ہمارے, یہ جتنا بھی یہ ٹولہ ہوتا ہے, چونکہ میں نے خود جا کے دیکھا اسمبلی میں جاتے تھے بے سب کے ساتھ, اور کیا مطلب یلا مچی ہوئی ہے یہ جو 53 لوگ ہیں, اور ان لوگوں کی وجہ سے آج شاید جو کشمیر کمیٹی کے پاس اتنی بڑی گدڑ سنگھی نہیں ہے جتنا ان لوگوں کے چہرے دیکھ کے لوگ ان کے ساتھ جڑتے جا رہے ہیں. تو اس کے لیے میں سمجھتا ہوں کہ ہم جو اوورسیز کشمیری ہیں, بڑا کام ہمارا پیچھے 50 سال سے ہوا ہوا ہے, تو ایک تو اس کو جو ہے نا اسی طرح چلنا چاہیے, وہ تبھی چلے گا جب آزاد کشمیر سے اچھی خبریں آئیں گی. پھر ساتھ یہ جو چہرے ہیں بار بار جنہوں نے پچھلے مطلب 40 سال سے وہی لوگ آ رہے ہیں, اور یہ بھی کوئی ایسا میکنزم انشاءاللہ بنانا چاہیے تاکہ ان کے جو کرتوت ہیں یہ اداروں کے اوپر بھی نہ پڑے, عوام کے اوپر بھی نہ پڑے, دوریاں نہ ہوں, تاکہ جو ہمارا موقف ہے علاقے پاکستان اور محمد لے کے, ہم انشاءاللہ عکس محمد صلی اللہ علیہ وسلم کو اپنی زندگیوں میں دیکھیں. تو اللہ پاک ہم سب کا امین ناصر ہو. تھینک
1: بہت شکریہ پیر صاحب. کرن صاحب آپ کی طرف بڑھتے ہیں, آپ اس کو پروگرام کو کلوزنگ کی طرف بڑھ رہے ہیں, آپ کیا کہیں گے؟
4: تھینک یو ویری مچ راج صاحب. یہ جو لاسٹ سپیکر تھے ان کا نام مجھے نہیں ہے, بلکہ ماشاء اللہ انہوں نے بڑی خوبصورت باتیں کی.
1: ان کا نام پیر شیراز صاحب ہیں. یہ
0: پیر شیراز صاحب ہیں جو آئرلینڈ سے
5: ہیں. تھوڑا سا ہمیں بھی موقع دیجیے گا اس کے بعد.
4: اچھا ماشاء اللہ. چلو اصل میں بات یہ ہے کہ یہ جتنی انہوں نے باتیں کی ہیں میں ان کی تائید کرتا ہوں. بعض بات یہ ہے کہ جہاں تک عوامی مفاد کے یا نظام میں تبدیلی یا اس پہ بہتری لانے کے جو مطالبات ہیں نا, وہ اس پہ کسی کو بھی اختلاف نہیں ہو سکتا, لیکن ان کے مطالبات جس حد تک آگے چلے گئے ہیں نا, وہ کسی کے بھی میں سمجھتا ہوں کہ وہ نہیں ہے کہ وہ ان کو اس طریقے سے مانا جائے یا وہ ایکسیپٹ کر لیا جائے. ان کا ایک لیگل پروسیجر ہے, اس کے پارلیمنٹ کے اندر لانا ہے. ایک تو یہ بات ہے. انہوں نے کیوں اس لمٹ تک اپنے مطالبات کو کھینچ کے لے کے, اس کی بھی ایک وجہ ہے, یہ اس انتشار کو جاری رکھنا چاہتے ہیں. نمبر ٹو, سب سے بڑی بدقسمتی یہ ہے کہ ہم دنیا بھر کی توجہ مقبوضہ کشمیر میں ہندوستانی فورسز سے ہونے والے جو مظالم تھے ان کی طرف لانے کی کوشش کرتے رہے ہیں ساری زندگی, اور کر رہے تھے, اور اب بھی جب کہ انہوں نے 370 اے ریموو کیا اور 35 جو ہے نا وہ ریموو کر کے ڈیموگرافی کو بدلنا شروع کر دی, اور پھر اس کا سٹیٹس ہی بدل دیا اسمبلی کا, وہاں پہ ابھی گورنر راج انہوں نے لگا دیا, اس کو یونین ٹیریٹری اپنی بنا دی کشمیر مقبوضہ کشمیر کو. تو ہم جتنے بھی دشمن ملک جو ہے ہمارا مقبوضہ کشمیر میں جو بربریت اور مظالم ڈھا رہا تھا, ہم دنیا کی توجہ اس طرف دلوانا چاہ رہے تھے اور دنیا کا حمایت حاصل کر کے کوشش کر رہے تھے, یونائٹیڈ نیشن میں بھی ان کی حمایت لے کر ہم پلیبسائٹ کی جو قرارداد ہے اس کو امپلیمنٹ کروا سکیں. لیکن ان لوگوں کی وجہ سے بجائے مقبوضہ کشمیر کی طرف دنیا کی توجہ ہوتی, ساری توجہ جو ہے وہ پاکستان اور کشمیر کی طرف آ گئی ہے, جبکہ پاکستان کو جس طریقے سے نیگیٹولی پینٹ کیا جا رہا ہے اور پاکستان کو جس طریقے سے ایک ظالم اور غاصب کے طور پہ پیش کیا جا رہا ہے, اور یہ تحریک چلانے والے جو ہیں یہ اپنی تقریروں میں ثابت کر رہے ہیں, اور ان کے جو حمایتی اوورسیز ہیں چاند ایک خاص طور پر کینیڈا اور یو کے میں جس طریقے سے انہوں نے تقریریں کی ہیں, اور اب پارلیمنٹس اور دوسرے ممالک کی پارلیمنٹس کے اندر جا کر پاکستان کا جو چہرہ مسخ کیا ہے, میں سمجھتا ہوں اس کو صرف اور صرف فائدہ جو ہے وہ ہندوستان کو ہوگا, صرف اور صرف فائدہ مودی کو ہوگا. ایک تو بات یہ ہے. دوسری بات یہ ہے کہ کشمیر کو جو محرومیوں کی تو کوئی ایسی بات نہیں ہے, 40-50 لاکھ کی آبادی میں سے اس وقت بھی 7 جنرل پاکستان آرمی میں سروس کر رہے ہیں, جو کمانڈر ہیں, ٹھیک ہے. مقبوضہ کشمیر میں ایک بھی کوئی بریگیڈیئر بھی وہاں کی آبادی میں سے انہوں نے لیا کہیں بھی نہیں ہے. اور اس کے علاوہ دیکھیں یہاں پہ آپ کے, میں راولا کوٹ سے جانتا ہوں کہ میرے پہلے سی او, میرے دو سی او رہے ہیں, جنرل حیات میرے سی او تھے, وہ پریزیڈنٹ رہے ہیں وہاں کے, انور تھے مرحوم, اللہ تعالیٰ دونوں کے کی مغفرت کرے. آپ راولا کوٹ کے ہی آپ دیکھیں, یہ اپنے مسعود صاحب ہیں جو امریکہ میں بھی امبیسیڈر تھے, پھر چائنا میں بھی امبیسیڈر تھے. آپ دیکھیں یہ کتنے زیرک لوگ ہیں, اور ابھی بھی میں سمجھتا ہوں کہ جماعت اسلامی کے بہت بڑے سٹالورڈز ہیں جن کا تعلق راولا کوٹ کے اعجاز افضل صاحب ہیں, یا میں میرے دوست ہیں اور کسی زمانے میں ترابی صاحب ہوتے تھے. ان لوگوں کی باتیں دیکھو, ان میں کشمیر یا پاکستان میں کوئی جدا تاثر ملتے ہی نہیں, وہ پاکستانیت کی خوشبو آتی ہے. تو میں ہاں کشمیر کا ہوں یا پاکستان کے کسی بھی حصے کا, بلوچستان کا ہوں, اگر میرے لب و لہجے میں, میرے آواز میں, میرے لفظوں سے پاکستانیت کی محبت کی خوشبو نہیں آتی تو اس کا مطلب ہے کہ میرے میں کچھ نقص ہے. تو اب ان لوگوں نے جس طریقے سے پاکستان کی جڑوں کو کمزور کرنے کی, اور پاکستان نظریہ پاکستان کو, علاقے پاکستان کا جو ہمارا ایک ہاب ہے اور موقف ہے آزاد کشمیر کے حوالے سے, اس کو بہت کمزور انہوں نے کیا ہے. دوسری بات یہ کہ جب ہم آزاد کشمیر کہتے ہیں تو اس کا مطلب ہے کہ آزاد کس سے ہے, یہ ہندوستان سے آزاد ہے, ہندوستان کی بربریت اور ظلم سے آزاد ہے, اور اسی لیے ہم یہ آزاد ہیں تو اتنے بڑے یعنی کہ جتھوں کے ساتھ یہ احتجاج کر رہے ہیں. مقبوضہ کشمیر میں تو وہ گھر سے باہر نہیں نکلنے دیتے, یہ آزاد ہیں تو ہر طرح کی گفتگو کر لیتے ہیں, ہر طرح کے مطالبات منوا لیتے ہیں, اور پاکستان کے اندر بڑے بڑے پلازے ہیں, پاکستان کے اندر بزنس ہیں, یہ آزاد ہی ہیں تو سارا کچھ کر سکتے ہیں نا. اگر آزاد نہ ہوتے تو ان کی حالت پہ, یعنی کہ میں خود بھی اس پہ شامل ہوں, تو یہی ہماری حالت ہوتی جو کہ مقبوضہ کشمیر میں رہنے والے کشمیریوں کی ہے. لیکن یہ جانتے ہیں, ان کو پتا ہے کہ یہ ان کی حالت کیا ہے, یہ اس طرف تتری نوٹ کی طرف یا چکوٹھی کی طرف جا کے اس طرف آواز نہیں لگائیں گے کہ ان کے اوپر حملہ کریں یا ان کی آزادی کی بات کریں. ہم نے تو مقبوضہ کشمیر کے جو اپریسڈ لوگ ہیں ان کو آزاد کروانا تھا, الٹا انہوں نے پاکستان کے اوپر اپنی توپیں کھول دی. تو میں یہ سمجھتا ہوں کہ یہ بہت بڑی خطرناک ٹرینڈ چل پڑی ہے, اور جب تک یہ ہمارے زیرک اسی طرح محب وطن اوورسیز پاکستانی جن کی ابھی اس پینلسٹ میں بھی شامل ہے, یہ ان کی آواز جو ہے نا قائم رہے گی, اس طریقے سے سنائی دیتی رہے گی, یقینی طور پر یہ مسائل حل ہو جائیں گے
1: انشاءاللہ, سنائی دیتی رہے گی. کرنل صاحب آپ کا شکریہ. لون صاحب ہم کلوزنگ کی طرف جا رہے ہیں, آپ کیا کہیں گے اگر آپ نے ساری چیزیں سنی ہیں ساتھ ساتھ؟
6: جی بالکل, میں سن رہا تھا, ایک مرتبہ پھر آپ کا شکریہ. جس طرح سے ابھی میرے بھائی بات کر رہے ہیں, دیکھیں کہ مقبوضہ کشمیر میں جو صورتحال ہے, جو وائلیشنز ہو رہی ہے, اٹراسٹیز ہیں, ہیومن رائٹس وائلیشن, انسانی حقوق کی خلاف ورزیاں, بدقسمتی سے ان لوگوں نے کبھی اس پہ آواز نہیں اٹھائی. حالانکہ پچھلے 4 سال سے یہ حقوق کی بات کرتے ہیں, لیکن اس آسیہ اندرابی, اس مسرت عالم بٹ, سید علی شاہ گیلانی یا کسی بھی شخص کے بارے میں دو لفظ نہیں بولے انہوں نے آج تک, تو بدقسمت سے. دوسرا یہ کہ دیکھیں آزاد کشمیر کے نوجوان کو جو اپرچونٹیز حاصل ہے پاکستان کے اندر, وہ ہمیں نہیں ہے. ہمارا بچہ دہلی, جالندھر, جودھ پور یا کسی بھی ریاست میں پڑھنے جائے گا, اس کی لاش واپس آتی ہے تشدد زدہ. کوئی کاروباری, کوئی ٹریڈر, کوئی بزنس مین زندگی کو خطرات لاحق ہیں. اچھا آزاد کشمیر کے لوگ آپ دیکھیں, ابھی جس طرح سے میرا بھائی بات کر رہا تھا, اسٹیبلشمنٹ پری پڑی ہے. آزاد کشمیر کے لوگ حکمرانی کر رہے ہیں پاکستان پہ, 13 جرنل ہیں. آپ اسلام آباد کی بیوروکریسی لیں, سپوکس پرسن کشمیری, اچھا فائنانس سیکٹری کشمیری, اچھا سیکٹری سپورٹس محدین وانی کشمیری, ایک آئی جی کشمیری, ایس ایس پی کشمیری, اچھا راولپنڈی بار کا پریزیڈنٹ کشمیری, اسی طرح سے چیمبر اسلام آباد کا جو چیئرمین صدر ہے وہ بھی تراڑخال کا, اچھا بے شمار ہزاروں لوگ کاروبار سے منسلک, رقبے, لینڈ, زمینیں,
4: پلازے, بڑے پلازے کشمیر کا سینٹر,
6: ہاں سب سے بڑا. اچھا اور اس کے بعد کراچی میں 2 لاکھ لوگ روزگار سے وابستہ ہیں. اچھا اس کے بعد اسلام آباد, راول پنڈی, آپ جدھر بھی دیکھیں کشمیری کشمیری ہے. اچھا پڑھائی کے حوالے سے, بالکل. اچھا نہیں کوئی وہ اچھا پارلیمنٹ بھرا ہوا ہے کشمیریوں سے. اچھا پھر بھی جو ہے نا وہ بدقسمت سے کہا جاتا ہے کہ ہم محرومی کا شکار ہیں ہمارے لیے جو ہے نا, حالانکہ یہ پانی جو ہے نا یہ ہمارے ہیں ادھر سے آتے ہیں. چلو ٹھیک ہے ان کا بھی حق ہے 3 روپے یونٹ تو یا سستا آٹا. میں کراچی سندھ دوسرے علاقوں میں بھی گیا بلوچستان, یار کسی جگہ کوئی سونے کی سڑک نہیں بنی ہے, کوئی سونے کے قلعے نہیں بنے ہیں. اچھا پھر کہتے ہیں کہ جو ہے نا وہ ہمیں دبایا گیا جو پاکستان نے کشمیریوں کے لیے کیا یا ہم مقبوضہ کشمیر کے لیے. دیکھیں مطلب ناشکرا نہیں ہونا چاہیے. اسی دوران اگر آپ کو یاد ہوگا شوکت نواز بیر پروٹیسٹ کر رہا ہے کشتواڑ میں, ایک ایم ایل اے معراج ملک وہ بھی مظاہرہ کر رہا ہے, وہ بھی کہتا ہے یہ بات. اچھا اسی طرح سے لداخ میں ایک بدھسٹ لیڈر ہے وہ جو رائٹس موومنٹ ہے وہاں کی, اس کا نام ہے سونو وانگ چوک, وہ بھی یہی کہہ رہا ہے. انڈیا نے دونوں کو اٹھا لیا, آپ نے ایم ایل اے کو بھی سونو وانگ چوک کہا یہ آئی ایس آئی کے دہشت گرد ہیں, یو اے پی اے لگا لیا. دوسری طرف پاکستانی جب گئے گلے لگایا شوکت میر کو. یہ فرق ہے ہندوستان اور پاکستان میں, تو ایک ترازو میں نہیں تول سکتے. دوسرا اس تکمیل پاکستان کے لیے ہم نے بڑی قربانیاں دی ہے, ہم ان کو ضائع نہیں ہونے دیں گے. ہمارے سامنے ایک بڑا مقدس مقدس کاز ہے. ہم نے پاکستان بننے سے پہلے 25 دن مستقبل کے پاکستان کے ساتھ اپنے آپ کو وابستہ کیا تھا ہمارے بزرگوں نے, جس طرح سرار ابراہیم صاحب کے گھر میں یہ قرارداد پیش ہوئی تھی. سید علی شاہ گیلانی بیڈ پہ تھا, اس کا نعرہ اس کا کلمہ دیکھیں جو ہے نا وہ لا الہ الا اللہ شاد باد پاکستان. یہ دیکھیں مسرت عالم بٹ یا آسندرا بھی ان کو سزا ہی دی جا رہی ہے کہ ہم پاکستان کے ساتھ محبت کرتے ہیں. یہ ہمارے دلوں سے نہیں نکالی جا سکتی, تو ہم اس پہ کوئی کمپرومائز نہیں کر سکتے.
1: کوئی کمپرومائز نہیں. سردار صاحب کی طرف چلتا ہوں, سردار صاحب آپ سے بھی جاننا چاہیں گے,
6: پاکستان یہ پاکستان ہمارا, وہ اس دنیا سے چلے گئے ہمارے بزرگ,
0: پورے پورے دنیا کے دلوں میں بستا ہے. جو جو نعرہ انہوں نے لگا دیا وہ تو اوورسیز کشمیری جو ہے نا, جو ہمارے تو دلوں میں یہ لگتا ہے نعرہ کہ ہم
6: پاکستان.
1: جی جی کریں بات.
6: جہاں پر بھی ہیں آخری بار صاحب کو, جہاں پر بھی ہیں اللہ تعالیٰ آپ کو سلامت رکھے, ہماری آواز آپ بنے اس آسیہ اندرابی کی, اس مسرت عالم بٹ کی, اس سید علی گیلانی علیہ الرحمہ کی, اس مشن کی آپ آواز بنے, چودھری غلام عباس جو اس دنیا سے چلے گئے. تو بس تھینک یو ویری مچ, تھینک یو ویری مچ,
1: تھینک یو لون صاحب. جی جی سر آپ بات کر لیں.
4: رائے صاحب
1: جی جی بات کریں.
7: جی بات کریں.
4: اچھا میں یہ میں جاتے جاتے یہ بات کرنا چاہ رہا تھا, میں نے دیکھا دنیا اس وقت پاکستان کے ساتھ دوستیاں کرنی چاہ رہی ہے, پاکستان کے ساتھ دفاعی پیکٹ کرنا چاہ رہے ہیں. دیکھیں ٹرکی نے کر لیا, قطر کرنا کر رہا ہے, ابھی آج لبنان کویت اور بحرین وہ کرنا چاہ رہے ہیں, سعودی عرب کے ساتھ ہمارا ہو گیا ہے. یعنی کہ پاکستان مضبوط سے مضبوط ہو رہا ہے. تو یہ ظالم یہ ان کو یہ بھی سمجھ, دے شوڈ ٹیک اے پرائڈ دیٹ پاکستان از پروگریسنگ اینڈ بیکمنگ اے ریجنل پاور اینڈ دے آر ٹرائنگ ٹو یو نو اسپائل دس پرٹیکولر ایونٹ اینڈ دی جو چانسز ہیں ہمارے. تو اس لیے یہ آپ کو ان کو سمجھنا چاہیے کہ یہ کیوں کر رہے ہیں. اور آپ یاد رہے کہ اس میں ایک پولیٹیکل پارٹی کے ایلیمنٹ شامل ہو چکا ہوا ہے. وہ جب ہندوستان سے جنگ ہوتی ہے تو وہ اس کے ساتھ ہو جاتے ہیں, جب افغانستان سے بات ہوتی ہے تو وہ افغانی بن جاتے ہیں, جب بلوچستان پہ بی ایل اے کے ساتھ ہوتے ہیں تو وہ بی ایل اے کی حمایت میں آ جاتے ہیں. اب عوامی ایکشن پارٹی باہر آئی ہے تو اس کو زیادہ سپورٹ انہیں گی. آپ سوشل میڈیا پہ دیکھ لیں, ان کی آئی ڈی جب کھول کے دیکھیں تو آپ کو جھنڈا اور تصویر اس پہ لگی ہوئی جو ہے نا, آپ کو واضح طور پہ بتا دے کہ یار اس کی وابستگی کس پارٹی کے ساتھ ہے. تو اس لیے آپ اور وہ پارٹی ہے کہ وہی پاکستان کو اور پاکستان کی آرم فورسز کو کمزور کرنے کے مشن پہ لگی ہوئی ہے, اور ان کے بھی تانے بانے آپ کو پتہ ہی ہے کہاں پہ اور کدھر سے ہے. تو اس لیے آپ جیسی مخلص آوازیں, آپ جیسے مخلص شخصیات جب تک موجود ہیں اور انشاءاللہ پاکستان جو ہے نا ترقی کی راہوں پہ اسی طریقے سے گامزن رہے گا اور مضبوط سے مضبوط ہوتا تر چلا جائے گا. آپ صاحب کے لیے بہت ساری دعائیں اور سلام.
1: بہت شکریہ کرن صاحب. جی سردار صاحب آپ کافی دیر سے, سوری آپ کو انتظار کرنا پڑا.
8: جی تھینک یو سو مچ, تھینک یو سو مچ. اچھا میں یہ زندگی پیری پوری زندگی کا یہ پہلا پروگرام ہے جس میں مجھے مزہ نہیں آ رہا, اس لیے کہ میرے بارے میں یہ مشہور ہے کہ میں تنقید بہت کرتا ہوں میں, لیکن یہاں پہ جو بھی پینلسٹ ہیں کسی ایک ظالم نے بھی مجھے یہ موقع نہیں دیا کہ میں کوئی اختلاف کر سکوں. اس حوالے سے یہ کہوں گا,
2: لیکن مجھے ایک اختلاف ہے.
8: جی
2: وہ لون صاحب چلے گئے ہیں, ان سے ہی تھا لیکن وہ چلے گئے. چلے
8: अच्छा तो कर्नल साहब आप भी मौजूद रहे थोड़ी देर के लिए, मैं ज़रा मुख्तसर वक्त है हमारे पास। देखें मैं ये कहना चाहता हूँ कि जो मैंने कहा ना कि तनकीद का मौका नहीं मिला, तो इसका मतलब मैं एंडोर्स करता हूँ सारे मामलों को। मैं ये कहना चाहता हूँ कि जब ये क्राइसिस ओवर हो जाए तो उसके बाद हमें एक कंप्रीहेंसिव किस्म का हम बैठ के ओवरसीज के साथ, तो आप लोगों को कोई स्ट्रेटेजी बनानी चाहिए कि इन आवाम का, लोगों का जो एतमाद है वो दोबारा कैसे बहाल होगा हुकूमत के ऊपर और हमारी जो रियासत है उसके ऊपर। और उसकी वजह मैं बताता हूँ, वजह उसकी ये है कि चूंकि मैंने बताया कि मैं रावला कोट से हूँ, ये सारा जो मरकज इस वक्त बना हुआ है इस वक्त तक वो रावला कोट है। और मुझे आप माने या ना माने, लेकिन पल पल का मतलब ये है कि मुझे बहुत ज्यादा खबर होती है वहां पे कितने लोग हैं, क्या है, कौन लोग आ रहे हैं नहीं आ रहे। वहां पे काफी मतलब काबिल जिक्र क्राउड रावला कोट में इस वक्त जमा है, इसमें कोई शक शुबे की गुंजाइश नहीं, मेरे रिश्तेदार वहां पे मौजूद हैं, हमने लोगों को रोका है वहां पे बहुत सारे लोगों को। लेकिन आपको पता है इतना बड़ा जब एरिया है तो वहां आप वहां पे रहे कर्नल साहब, आप लिखते भी हैं और आप सारे एनालिस्ट भी हैं। मेरा ये मानना है कि
4: रावला कोट में रहा भी हूँ, रावला कोट में मेरे बड़ी डीप रूट्स हैं मैं
8: जी बिल्कुल बिल्कुल, इसलिए मैं ये चीज कहना चाहता हूँ कि अभी भी जो रियासत होती है उसका जो काम है वो रियासत को ज्यादा बर्दाश्त करना पड़ता है। रियासत का काम जो है वो जत्थों की तरह जाहिर है वो नहीं कर सकती, यानी वो एक जज्बाती तकरीरें करके तो लोगों के ऊपर फायर नहीं कर सकती, इस तरह खुल के नहीं वो सारा कुछ कर सकती। अब चंद लोग हैं वहां पे, अब जो आपने बात की जो लोग पाकिस्तान के खिलाफ नारे लगाते हैं, देखें जो सदार अमान है ये इस तरह के लोग हैं, ये कोई नई बात नहीं है, ये शुरू से लेके यही करते रहे, यानी ये कोई नई बात नहीं है। लेकिन फर्क ये पड़ा है अभी के जो क्राइसिस हुआ है उस क्राइसिस में उनको बड़े क्राउड के साथ बात करने का मौका मिला है, और उसमें हमें ये सोचना चाहिए, हमारे रियासती इदारों को ये सोचना चाहिए कि हम फिर भी हम बातचीत कुछ दरवाजे हैं, मुझे पता है कि वो बंद हैं इस वक्त सारे हर तरह से बंद हैं, लेकिन फिर भी हमें ये कोशिश करनी चाहिए कि शहादतें जो हैं लोगों की, जो आम लोग देखे ना, लोगों को बाज दफा गलत रास्ते पे चलाया जा सकता है। आपको पता है लीडर जो है चकनी चुपड़ी बातों से लोगों को लगा देते हैं, अपने साथ मासूम आवाम होते हैं। तो अगर वहां पे लेट्स से 10,000 के लोग बैठे हुए हैं, 8,000 बैठे हुए हैं, 5, तो वो कौन लोग है? वो हमारे बहन भाई है ना, जिस तरह हाशमी साहब ने भी आपको बताया ये वहां पे ग्राउंड जीरो पे मौजूद है, इनको पता सारा। तो इन लोगों के साथ किस तरह से टैकल करना है, कैसे इनके साथ मिलना है? देखें अगर और शहादतें होती हैं, लोग मतलब आम जो लोग हैं वो अगर मारे जाते हैं, हलाक होते हैं, तो मैं एक बात आपको कहना चाहता हूँ कर्नल साहब, आप जरा गौर से सुनिएगा, वो ये कि हमारे, मैं इनको अपने दोस्तों को मैंने कहा है कि आप ये गलती ना करें कि हमें कश्मीर के जो लोग हैं उनको आप जो चार इकाइयां, जो चार सूबे हैं पाकिस्तान के वफाक के, उनके उनके लोगों के साथ ना मिलाएं। उसकी वजह यह है, ये नहीं कि हम कोई खुदा ना खासा उनको कमतर समझते हैं, क्योंकि वो एक एस्टेब्लिश्ड एरिया है पाकिस्तान के, वो सूबे हैं, वो उनके शहरी हैं, उनको ये तजर्बात नहीं है जो हमें, हमने सारी जिंदगी जो तरक्की याफ्ता ममालिक में लोग भी बैठे हुए, हमने सारी जिंदगी एक ही काम किया, यानी रोजगार के बाद हमने क्या किया, हमने ये किया कि हमने सारे इंस्टीट्यूशंस यहाँ, ये जो ह्यूमन राइट्स के इंस्टीट्यूशंस हैं, पार्लियामेंट्स हैं, ये फेटिफ है, दूसरे मतलब अमेरिका में कांग्रेस वगैरह, हम सब लोगों को ये पता है कि कौन सी जगह पे जाके कौन सा ट्रिगर दबाना है, इसलिए कि हमने सारी जिंदगी यही काम किया हिंदुस्तान की फौज के खिलाफ और पाकिस्तान के खिलाफ। तो मेरा ये डर है कि कहीं कोई मामला इस तरह से, कोई ऐसा काम ना हो जाए गलती से, क्योंकि मैं तो अपनी आर्म फोर्सेस के साथ हूँ, हमने तो शुरू में मैंने आपको जैसे बताया मेरे अंकल शहीद हो गए थे, लेफ्टिनेंट आजम उनका नाम था, मेरे वाले साहब के जो बड़े थे, बड़े भाई थे, तो शुरू से हमने आर्मी देखी है। मेरे अपने खानदान इस वक्त मेरे 6 या 7 जो लोग हैं वो कर्नल हैं पाकिस्तान आर्मी में, अपने करीबी रिश्तेदार मेरे कजन्स के बेटे और इस तरह, तो आर्मी जो है उसके साथ तो हमारा बहुत करीबी ताल्लुक है, रिश्ता है। लेकिन मैं इस डर, ये डर मुझे है कि कहीं खुदा ना खास्ता ये जो मामला अगर खराब होते हैं और मजीद जो लोग हैं वो बढ़ हलाक होते हैं या शहादतें होती हैं, जो भी आप उन्हें कहें, तो उसकी वजह से जिन लोगों को हम रोक पाए हैं इस वक्त तक, मिसाल के तौर पे इस वक्त मैंने पूरी कोशिश करके नॉर्वे में कोई मुजाहरा नहीं होने दिया, एक मैंने एक मैसेज भेजा था, शायद ये मलिक साहब लोगों ने देखा हो, कि वाशिंगटन में, न्यूयॉर्क में मैंने कोशिश की, हमारे वहां पे दोस्त हैं ज़रा, वो रावला कोट के ही हैं और एक सदन गली के हैं जो वहां पे लोकल ऑर्गेनाइजेशन के हेड हैं, उनके ऊपर भी दबाव डाला, उनके हमारे ऊपर यकीन करें बहुत दबाव है लोगों का, हमें लोग ये कहते हैं कि आप लोग सहूलतकार हैं, आप लोग गद्दार हैं, आप कश्मीर के, हाँ आप लोग गद्दार हैं, आप कश्मीर के जो हैं वो गद्दार हैं और सहूलतकार हैं, इस तरह की हमें ताने लेकिन वो हम बर्दाश्त कर लेंगे, कोई मसला नहीं है। लेकिन मुझे सिर्फ खतरा इस बात का है जिसका आपको मैं कहना चाहता हूँ, आप लोगों को बताएं, आखिरी बात है कि ये
4: इलेक्शन पार्टी है, कभी आपने उसने प्रोग्राम दिया है कि भाई हम ये करेंगे, ये खद्दोखाल होंगे इस निजाम के, हम आजाद कश्मीर के लिए ये करेंगे, कभी उन्होंने दिया है?
8: हम तो उनको सपोर्ट नहीं कर रहे ना।
0: एक बात, एक चीज, सॉरी मैं इंटरप्ट करूंगा, دیکھیں جو ہمیں ایز اے اوورسیز کشمیری جو ہے نا وہ جیسے علی شرماز نے بھی اپنے طور پہ کیا, ہمیں جیسے گورنمنٹ آف پاکستان نے جو کچھ ہمیں لاسٹ ویک تھوڑی بریفنگ دی تھی کہ جی اس طرح سے ہو رہا ہے, تو ہم نے سب نے اپنے طور پہ کیا.
4: جی جی
0: کچھ مطالبات جو ہے نا ان میں جیسے علی بھائی بتا رہے تھے کہ ان میں کچھ جے کے ایل ایف کے لوگ شامل ہو گئے, اور جب وہ جتھا اکٹھا ہو جاتا ہے تو لوگوں کے دلوں لوگوں کو نہیں پتا کہ حقیقت میں یہ کیا ہے, بارہ سیٹیں کیا ہے اور مہاجرین کا کوٹا کیا ہے, یہ ان کے ذہن میں نہیں ہے. ان کو جب جسٹ وہ خالی دماغ ہیں, ان کو جو بھی ڈالا جائے گا وہ سن لیتے ہیں.
4: تو میں گزارش کرنا چاہ رہا
7: ہوں,
4: آزاد کشمیر میں ایک حکومت ہے, اس کا ایک وزیر اعظم ہے, وہاں پہ چیف جسٹس بیٹھتا ہے. اگر ان کو جتنے بھی اعتراضات ہیں, ان کے تحفظات ہیں, ان کے تنقید کا نشانہ وہاں کی گورنمنٹ ہونی چاہیے جنہوں نے معاملہ کرنا ہے. وہ سارا چھوڑ کے ان کی تنقید کا نشانہ پاکستان کی آرمڈ فورسز بن گئی ہیں, پاکستان بن گیا ہے. تو میں یہ کہتا ہوں کہ یہ ایک سوچی سمجھے منصوبے کے تحت کیا ہے. آپ دیکھیں ان کو ان پہ پابندی لگائی گئی ریاست جموں کشمیر کی حکومت نے, ان پہ فیصلہ دیا چیف جسٹس آف ہائی کورٹ, وہ جو سپریم کورٹ ہے. اتفاق سے میں چار پانچ دن پہلے چیف جسٹس کے ساتھ میں نے واک بھی کی نیلم اسٹیڈیم میں, وہاں پہ شام کو ہم نے اکٹھے کی. تو مقصد میرے کہنے کا یہ ہے کہ آپ نے توجہ جو ہے باعث جو ہے نا وہ بدل دیا. وہ کس کے کہنے پہ بدل دیا کہ آپ نے فوج کو ٹارگیٹ کرنا ہے. بھائی فوج کو کیوں ٹارگیٹ کر رہے ہیں, فوج کیا کر رہی ہے آپ کو؟ دیٹس مائی پوائنٹ.
7: اتفاق ابھی وزیر اعظم نے مجھے بتایا تین دن پہلے, دو تین دن پہلے انٹرویو میں انہوں نے کہا, آزاد کشمیر کے وزیر اعظم نے مجھے خود بتایا کہ جب یہ میٹنگ میں ہم لوگ بیٹھے تھے تو میں نے انہیں کہا تو کہ یہ معاملہ اس طرح سے چلے گا سیٹوں کا. انہوں نے کمیٹی والوں نے وزیر اعظم کو یہ کہا کہ آپ بیچ میں سے ہٹ جائیں. واٹ دا ہیل از دس, آئی مین دس از نان سینس. اس لیے کہ آزاد کشمیر ہے, مسائل جو ہمارے مسائل ہیں ان کا مین جو جڑ ہے وہ آزاد کشمیر کی گورنمنٹ ہے, ہمارے سیاستدان ہیں, آپ کا معاملہ ان کے ساتھ ہونا چاہیے. جب آپ انہیں کہہ رہے ہیں کہ بیچ میں سے ہٹ جائیں تو پھر تو ظاہر ہے پھر یہی ہونا تھا جو ہو رہا ہے,
1: یہی ہونا تھا جو ہو رہا ہے. لبنا الہی صاحبہ, آپ کو بہت کم ٹائم ملا ہے, پھر یہ کوئی اعتراضات نہ شروع ہو جائیں کہ خواتین کو ٹائم کم ملتا ہے. جی آپ کیا کہیں گے؟ پروگرام میں تو شامل ہیں, شاید ان کو آواز نہیں آ رہی. تو اب آپ
7: ہماری بہن کو آواز نہیں آ رہی, ان کا ٹائم مجھے دے سکتے ہیں آپ؟
0: بالکل
9: آپ کو
0: پتا ہے لڑ پڑتے ہیں.
1: لبنا آپ سو گئی تھی؟
9: میرا خیال میں یہ اگر جتنی بھی چیزیں ہو رہی ہیں واقعات تو ان کا تجزیہ کریں, تو یہ کچھ بھی ایکسیڈنٹلی نہیں ہے, یہ لمبے عرصے کی پالیسی ہے. اس کا مقصد پاکستان کی جو فوج ہے اسپیشلی اس کو نقصان پہنچانا, اور یہ لوگ کوئی امن پسند وہ ریزلٹ نہیں چاہتے. یہ چاہتے کہ اسمبلی کے ساتھ جو سسٹم ہے آزاد کشمیر میں, اس کے ساتھ ان کا ایک جگہ سسٹم, بدماشوں کی سسٹم جو وہ چلے. اس کا مقصد صرف آزاد کشمیر کی ہوا میں اور کشیدگی پیدا کرنا ہے, بے تکی باتیں کرنا ہے. کیونکہ اگر اس کی یہ 12 سیٹوں کی ہسٹری دیکھے تو کوئی یہ کوئی نئی بات نہیں ہے. تو بس اللہ ہی رحم کرے, لیکن اس کی وجہ سے جو کشمیر کاز ہے جس پہ ہم دہائیوں سے کام کر رہے ہیں, اس کو انتہائی ایک دھچکا لگا ہے. کیونکہ ہمارے پاس ان سوالوں کے جواب نہیں ہے. جب ہم یہ یورپین لوگوں سے میں بات کرتی ہوں کہ یہ سب کیوں ہو رہا ہے, کس کس کو ہم سمجھائیں نہ سمجھائیں, اور دوسری طرف جو ہمارے کشمیری سیدھے سادے بہن بھائی ہیں وہ ہمیں جی کوئی ایجنٹ کہہ رہا ہے, کوئی کیا کہہ رہا ہے, کوئی کیا کہہ رہا ہے, جب دکھانے کی کوشش کرتے ہیں. تو چلو کوئی نہیں, ہم اگر میرے ایجنٹ بننے سے کشمیر کو فائدہ پہنچتا ہے تو ٹھیک ہے. اور یعنی پاکستان سے کشمیر کا ایسا رشتہ ہے کہ یہ دونوں لازم و ملزوم ہیں, آپ ایک کو دوسرے سے الگ نہیں کر سکتے. تو میں تو لوگوں کی عقل پہ حیران ہوں, اور بڑی تکلیف دہ بات ہے. میری اپنی فیملی سے مظفر آباد میں کچھ نوجوان لوگوں سے بات ہوئی ہے کہ وہ بچے ہمارے سامنے کھڑے ہو گئے ہیں. یعنی انہوں نے ہماری ینگ نسل کو, یہ جو کوئی بھی طاقت ہے اور یہ بیرونی طاقت ہے, یہ پاکستان سے نہیں اٹھی, یہ پاکستان سے نہیں ہے. اس کے پیچھے کوئی اور اس کا کیا کہہ لیں, ریموٹ کنٹرول کسی اور کے ہاتھ میں ہے. وہ میں حیران ہوتی ہوں کہ وہ ہمارے ہی بچے ہیں. تو اس کا میں
1: چلیں لبنا, اس ریموٹ کنٹرول کو آپ سب کو مل جل کر ڈھونڈنا چاہیے. آخر میں کوئی بات کہنا چاہیے کہ ہمارا ٹائم بالکل ختم ہو رہا ہے, اجازت دیجیے.
9: نہیں شہنواز بھائی نے جو بات کی ہے کہ یہ سارا
1: نہیں جی یہ جو سارا تھا یہ کریڈٹ جاتا ہے ملک خوشحال صاحب کو بھی جاتا ہے سب کو جاتا ہے آپ سمیت آپ کو بھی جاتا ہے لبنا کو بھی جاتا ہے جتنے پارٹیسپیٹ جس پروگرام میں شامل ہوئے میں سب کا شکریہ ادا کرتا ہوں
9: لیکن اچھا ہوا کہ آپ نے ہمیں کافی لمبا ٹائم دیا تھینک یو سو مچ اور پھر انشاءاللہ ملاقات ہوگی
7: لبنا میڈم آپ میری تعریفیں کرنے لگی تھی تو ابھی بند ہو گیا سارا
9: نہیں میں آپ کی تعریفیں نہیں
1: چلیں پھر کبھی بیٹھ کے کہہ لیجیے گا میرا ٹائم بالکل ختم ہو رہا ہے سیکنڈ رہ گیا بند ہونے لگا ہے
3: بہت شکریہ
7: تھینک یو سو مچ تھینک یو بہت اچھا پروگرام کیا اور پھر امید کرتے ہیں کہ دوبارہ بھی آپ کریں گے پروگرام
1: انشاءاللہ
10: آواز دل کی میوزک کی سوچ کی اور آپ کی آواز

0: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।
1: बिस्मिल्लाहिर्रहमानिर्रहीम। समय नाज़रीन, आज का प्रोग्राम लेकर रास्ता आपकी खिदमत में हाजिर है। समय धूप निकली हुई है, बादल भी छाए हुए हैं, बारिश भी हो जाती है और उसके साथ साथ जिस सियासत की तरह हालात भी मौसम के बदली होते रहते हैं। हुकूमतें बन गई, कमेटियाँ बन गई और उसके अलावा भी बहुत सारी दुनिया में ऐसे मसाइल हैं जो हर मुल्क के साथ रिलेटेड होते हैं, कम्युनिटी के साथ होते हैं, पार्लियामेंट, कम्यून्स, बाकी दूसरी चीज़ें जो होती साथ साथ चलती रहती हैं। साफ पानी, गंदा पानी, ये भी आजकल बहुत सारा जो है वो अखबारात की जीनत बनती जा रही है। इस तरह की खबरें यूरोप जैसे ममालिक में भी जो है वो पानी जो है वो गंदा आ रहा है पाइपों में, तो ये भी एक सोचने का एक सवालिया निशान है कि कम्यून में बैठे हुए लोग क्या कर रहे हैं। इसके अलावा भी और बहुत सारी बातें दुनिया में बातें चलती रहती हैं। तो हमारे साथ है हमारे थिंक टैंक सैयद तकीर हसन बुखारी शाह साहब। शाह साहब, एक बार फिर आपको खुश आमदीद कहते हैं।
2: बिस्मिल्लाहिर्रहमानिर्रहीम। राजा फूर साहब, आपको, आपकी टीम को, कितने आपके लिस्टर नाज़रीन हैं, सबको मेरी तरफ से अस्सलाम वालेकुम। तो राजा साहब, मौसम तो वाकई ही मरी वाला मौसम है, बहुत प्यारा मौसम है, ना इतनी गर्मी है ना इतनी सर्दी है, कभी धूप निकलती है कभी बादल आ जाते हैं कभी बादल बरसना शुरू हो जाते हैं, तो ये रंग रंगीलियां जो हैं मौसम की ये बड़ी अच्छी है। और ये खसूसी तौर पे उन हमारे जैसे उम्र सीधा लोगों के लिए बहुत अच्छी है, क्योंकि एक तो यह है कि जब घरों में आप एसी लगाएंगे, घरों में आप कूलर लगाएंगे तो उससे बिजली का बिल बहुत बढ़ जाता है, और खसूसी तौर पे गर्मियों में बाज लाली जो है जो नए मकान बने हुए हैं वो इतने हवादार नहीं जितने के पुराने बिल्डिंग्स हैं, तो इसके अंदर काफी मसाइल आते थे, लेकिन उनका खर्चा जो है वो कम हो गया है और ये कुदरती वसाइल जो हमें मिल रहे हैं ये बहुत अच्छी चीज है। लेकिन दुआ ये कम चाहिए कि कुछ दिन ऐसे आए जहां धूप आए, ताकि अब बच्चों को जो छुट्टियां हैं और सारा कुछ मौसम है तो वो बच्चे जो हैं वो बाहर जाके अपनी फैमिली के साथ इंजॉय कर सके। जी राजा साहब।
1: शाह साहब, आपने बजा फरमाया, तो यहाँ डेनमार्क के क्या हालात हैं, लोकल हालात की बात करते हैं, चूंकि हम लोकल हैं तो लोकल बातचीत ज्यादा हम लोग करते हैं। तो शाह साहब, इस वक्त मौसम का तो आपने बता दिया, पानी का मैंने जिक्र किया था, कम्यूनों में पानी जो है और आप कोपेनहेगन कम्यून में भी जो है वो बताना शुरू कर दिया कि पानी यहाँ भी गंदा हो गया, वजह क्या है, कंस्ट्रक्शन की वजह से या पाइप खोदे जा रहे हैं, ठेकेदार जो है वो एहतियात नहीं करते, क्या बात है?
2: सबसे पहले तो ये है कि यहाँ पे जब यहाँ पे मीटरो बनी थी आज से कोई 25-26 साल पहले, मीटरो की जब खुदाई हुई थी तो उस वक्त भी इंजीनियर्स और साइंटिस्ट जो फोस्का वगैरह हैं उन्होंने ये कहा था कि जो ग्राउंड वेंट है, जो हमारा जमीनी पानी है वो जहरीला हो जाएगा, आप ये इस किस्म की बात ना करें। लेकिन 1972 में जब 1972 में जब डेनमार्क यूरोपियन यूनियन का मेंबर बना, तो यहाँ पे सबसे पहले जो इनको कल्चर की सूरत में जो इनको पैसे मिले कि आप अपने जो है एग्रीकल्चर उसको ठीक करें, तो इन्होंने क्या किया, वो एग्रीकल्चर को इन्होंने पैसे इतने नहीं दिए, ये मैं बड़े वासूख तरीके से कह रहा हूँ कि उस मैं उस वक्त सियासत में नया नया था और मैं इस चीज को समझता था कि ये क्या हो रहा है, तो इनको काफी अरसा पैसे मिलते रहे कि आप अपने जो आपके एग्रीकल्चर है उसके अंदर जो आपके जहरीले मादे स्प्रे होते हैं, जो आप खादे डालते हैं उसके अंदर, ये आपके पीने के पानी में शामिल हो रही है, आप जो गंदगी है इंसानी गंदगी है वो भी पानी के अंदर शामिल हो रही है, तो आप इसका कोई हल करें। लेकिन प्रॉब्लम ये आई कि जब आस्ता आस्ता हुकूमत जानी शुरू होगी तो फिर इन्होंने एक नया शोशा शुरू कर दिया, इन वांदा, और 90s और 2000 में ये शोरश बहुत ही, जिसको मैं डेनिश जबान में कहता हूँ न्यू खुताबला इनकामने खुताबला, न्यू खुताबला हम लोग हैं जो इन वांदा यहाँ पे आए, और गामने खुताबला वो है जो डेनिश यहाँ पे सदियों से रह रहे हैं उनका कल्चर। लेकिन इन्होंने बिल्कुल अपने जो जाति और हमारे जो یہاں کے اندرونی مسائل تھے اس کے اوپر بالکل انہوں نے روشنی نہیں ڈالی نہ اس کے اوپر بات کی. ابھی جب یہ ابھی نیولی الیکشن ہوئے ہیں تو اس سے پہلے بھی ہم کافی دفعہ آپ کے ریڈیو پہ یہ بات کر چکے ہیں کہ پانی جو ہے یہ گندا ہے اور گلوسٹروپ اور کے جو بورنگ ہے اس کا پانی جو البسٹروم میں بھی استعمال ہوتا ہے یہ بھی پانی بہت زہریلا ہے. لیکن کمیونوں نے ہمیشہ یہ کہا جی ہمارے پاس بجٹ نہیں ہمارے پاس بجٹ نہیں. لیکن ان کے پاس مکان بنانے کے لیے نیل جب ان کے پاس پرانی لائڈی ہلز ہیں لوگ خوش رہ رہے ہیں تو انہوں نے کرایہ بڑھانے کے لیے ان لوگوں نے یہ کیا. اس میں سیاستدان بھی شامل ہے اس کے اندر بیوکریٹی بھی شامل ہے جو لوگ وہاں کام کرتے ہیں ڈائریکٹرز وغیرہ وہ بھی شامل ہے کہ یہ ان لوگوں نے یہ بجائے ہماری صحت پہ توجہ دینے کے بجائے پینے کے پانی کے توجہ دینے کے اور لوگوں کی میڈیسین کو سستا کرنے کی بجائے انہوں نے جو ہے وہ بڑی بڑی فرموں کو لون دینا شروع کر دیا کہ آپ یہاں پہ فلیٹ بنائے اور وہاں پہ اس کو مہنگا ترین کر دیا گیا. غرض یہ ہے کہ انہوں نے ابھی تک جو توجہ ہے وہ ہر کمیون کی یہ ہے کہ میں نئے سے نئے ہم تعمیرات کریں نئی سے نئی چیزیں ہم سامنے لے کے آئے لیکن پینے کا پانی جو ہے لوگوں کے بال گر رہے ہیں لوگوں کے جو ہے یہ اتنی زیادہ جو ہے کھاد جو ہے یہ تو ابھی پچھلے دو دن پہلے ڈی ٹی یو جو ہے وہاں کے ایک پروفیسر نے جو اسپیشل پانی کے اوپر اور ایگریکلچر کے اوپر تحقیق کر رہے ہیں انہوں نے یہ الارمنگ دی ہے دوبارہ کہ بھائی ہمارا جو پینے کا پانی ہے یہ کتنا گندا ہے. حالانکہ میں خود پانی ابال کر پیتا ہوں اور پانی کو اس کے بعد فلٹر کرتا ہوں کافی فلٹر لگا کر اس کو فلٹر کرتا ہوں پانی کو اور میں نے اس کی فوٹو جو ہے وہ ڈی ٹی یو میں بھی بھیجی ہے اور میڈیا میں بھی لگائی اور ایکس میں بھی لگائی کہ ہمارے پینے کے پانی میں کتنے پلاسٹک کے ذرات اور دوسرے ذرات جو ہیں آپ گندگی دیکھ سکتے ہیں کہ ایک دفعہ کا ابلا ہوا پانی کتنی گندگی ظاہر کر رہا ہے تو آپ کو کتنی دفعہ ہر دفعہ یہ اور اگر یہ ڈائریکٹ ہمارے جسم کے اندر جا رہے ہیں تو اس سے ہمیں انتڑیوں کی بیماریاں اور اسی طریقے سے ہمیں دوسری بیماریاں جو ہیں لیور کی اور یہ لگ رہی ہے اور اس کے اوپر ڈاکٹرز جو ہیں وہ ان کی تعداد بہت کم ہے ڈنمارک کی. بعض لوگوں کو گلے کا کینسر ہو رہا ہے بعض کو سمی کا اور یہ بھی انشور جو یہاں کے سائنٹسٹ ہیں تجربہ کار ہیں ہمارے پڑھے لکھے ڈاکٹرز جو ہیں وہ یہ کہہ رہے ہیں کہ خدا را انسانی صحت کے بارے میں آپ خیال رکھیں. لیکن ابھی تک کوپنہیگن کمیون میں ہو جائے آپ یا البسٹرون کمیون میں ہو جائے یا کسی بھی ویسٹ آئن اس کے اوپر ابھی تک بات نہیں کی گئی اور ابھی تک لوگ جو ہیں یہ کھاد جو مصنوعی کھاد ہے جو کہ اور ہے ہی آرٹیفیشل کھاد جو ہم پھولوں میں ڈالتے ہیں دوسری جگہ ان اس کھاد کو ہم جب باہر زمین پہ پھینکتے ہیں تو وہ بارش کے پانی کے ساتھ وہ زمین کے اندر حل ہو جاتی ہے اور پھر وہ آہستہ آہستہ ہمارے پینے کے پانی کے اندر شامل ہو جاتی ہیں. تو یہ چیزیں جو ہیں یہ ختم کرنے کے لیے ہمیں اپنے کمیونوں کو لکھنا چاہیے ہمیں ان پہ پریشر ڈالنا چاہیے کیونکہ اگر یہ جو اس وقت 30% اسٹمک کینسر ہے جو جس کی تعداد ڈنمارک میں بہت زیادہ ہے اگر یہی حال رہا تو کل کو ہماری ینگ جنریشن جو ہے آپ کو پتا ہے کہ 1930 تک یہاں پہ جو ہے وہ 66,000 ینگ آدمیوں کی کمی محسوس ہوگی ڈنمارک کے اندر. تو اگر یہی حالت رہی اور ہمارے لوگ جو ہے وہ بیمار ہوتے چلے گئے تو یہاں پہ کون کام کرے گا کیونکہ ہیلتھ کی جو ہے یہ بہت بڑی ایک ضرورت ہے ہمیں یہاں پہ ہیلتھ پہ بات کرنی چاہیے ہمارے جو کونسلر حضرات ہیں ان کو آگے آنا چاہیے ان کو اوپنلی یہ بات کرنی چاہیے ان کو اپنی پارٹی کیونکہ یہاں تو سب پارٹیوں نے بات کی تھی اس الیکشن میں پانی کو سرفریس رکھا گیا تھا کہ پانی جو ہے وہ 30% ہے حالانکہ یہاں کا 70% پانی جو ہے وہ گندا پانی ہے. جب میں یہ کہہ رہا ہوں سر یہ 70% ہے تو پھر یہ پانی تو 30% کہاں صاف پانی مل رہا ہے کون سی کمیون کے اندر یہ 30% فلٹر پانی جو ہے وہ صاف آپ کو مل رہا ہے. مسئلہ یہ ہے نہیں کہ یہ باہر بڑے بڑے پائپ کھود کر ان کو نئے ڈال دیں. مسئلہ یہ ہے کہ جو پائپ آپ کے گھروں میں آ رہے ہیں کیا ان گھروں کے پائپوں کو بھی یہ چینج کر رہے ہیں. کبھی آپ دیکھیں کہ اس پائپ کو अब पुराने पाइप को आप काट के देखें जो आपके घर के अंदर लगे हुए हैं, तो आपको उसके अंदर इतनी खैलक और इतनी गंदगी मट्टी जमी हुई नजर आएगी कि आपको पानी उस प्रेशर से नहीं आता जिस प्रेशर से पहले आना चाहिए, और वो मट्टी जो वो खैल जो है वो आस्ता आस्ता आपके जिस्म में और आपके बालों में और आपकी सेहत पे बहुत बड़ा असर कर रहा है। तो लिहाजा हमें ये चाहिए कि हम जाकर बोले, तंजीमात के साथ बोले, हमें चाहिए कि हम इस वक्त सबसे ज्यादा पढ़े लिखे लोग जो हैं वो हमारी हमारी ही नस्लें हैं, हमारे ही लोग हैं, और इन लोगों को जो है अदारियां लिखने चाहिए, इनको बोलना चाहिए। इस वक्त फेसबुक और सोशल मीडिया जो है ये बहुत ही एडवांस है, लोग इनको रास्ते में चलते हुए भी सुनते हैं। तो मैं अपने यंगस्टर से ये उम्मीद रखूंगा, खसूसी तौर पे हमारे जो डॉक्टर्स हैं, डॉक्टर शबीर हो गया, दूसरे डॉक्टर्स हमारे जितने भी हैं, इन सबको चाहिए कि आपके रेडियो पे आए, दूसरे रेडियो पे जाए, जहां पे भी इनको मीडिया मयसर है, कम अज कम आप अपनी जबान में लोगों को ये इंफॉर्मेशन दे कि ये जो बंदा बात कर रहा है ये हकीकत है, और यहाँ का पानी जो है आप किस तरीके से उसको उबाले और किस तरीके से उसको जब वो ठंडा हो जाए तो फिर उसको फिल्टर करके आप वो पानी पिए। प्लास्टिक की बोतलें, प्लास्टिक की चीजें आप बिल्कुल ना रखें, क्योंकि प्लास्टिक जो है ये भी जो है इसके अंदर जो जरात होते हैं जो आपको नजर नहीं आते, वो जरात जो होते हैं वो आपके पानी जब आप पीते हैं तो वो आपके जिस्म के अंदर दाखिल हो जाते हैं, जब उनकी मकदार थोड़ी सी ज्यादा होती है तो फिर वो आपके जिस्म में खराबियां पैदा करना शुरू कर देते हैं, आपको कैंसर जैसी बीमारियों में।
1: इस तरफ इशारा कर रहे हैं कि फलां मालूमात दें, फलां मालूमात दें, इन लोगों के पास टाइम नहीं होता, जो थोड़ा बहुत टाइम इनके पास बचता है वो अपनी फैमिली के साथ शेयर करते हैं, तो लेकिन जो पेंशनिस्ट लोग हैं उनके पास तो जो टाइम होता है वो भी अगर टाइम शेयर नहीं करते तो काम करने वालों के लिए तो ज्यादा मुश्किल हो जाता है।
2: देखिए जी, जो आप ह्यूमन के लिए काम करते हैं, इवन आप जानवरों के लिए काम करते हैं, यहाँ पे तंजीमात बनी हुई हैं, वो भी लोग जो है फ्री विली, अब तो पाकिस्तान में भी जानवरों के तहफात के लिए ऑर्गेनाइजेशन बन चुकी हैं, लोग उसके अंदर लड़के औरतें मर्द सब काम कर रहे हैं, तो यहाँ डेनमार्क में भी हैं, तो हमारे लोगों को फ्री विली आना चाहिए। अगर वो 5 मिनट के लिए रेडियो पे अपना मैसेज जो है वो दे दे तो इससे कोई कयामत नहीं आ जाएगी, बल्कि कल को उनके अपने बच्चे जो हैं, उनके अपने औलाद जो है, उनके आने वाली नस्लें जो हैं वो महफूज हो जाएगी, उनके पास इंफॉर्मेशन हो जाएगी कि हमने इस गंदगी से इस तरीके से कैसे बचना है। अब आप ये देखें कि लोग कहते हैं जी कि ये जो इल बिल है ये गंदगी नहीं फैलाती, तो अब आप देखें तो बहुत सारे यूनिवर्सिटीज जो है, दुनिया भर की जो मशहूर यूनिवर्सिटीज हैं, उनके जो साइंटिस्ट हैं वो क्या कह रहे हैं, वो कह रहे हैं कि थोड़ा सा 10-15% का फर्क है कि इल बिल जो है इसकी बैटरियां भी उतनी ही ज्यादा गंदगी फैलाती है जितनी डीजल गाड़ियां फैलाती है। तो अब तो ये
1: सब अगर आप बैटरीज की बात करते हैं तो ये सिटी काउंसिल्स या जो भी पार्लियामेंट से ये आवाजें क्यों नहीं उठती कि इनकी बैटरी जो है वो सस्ती की जाए, अब गाड़ी में इलेक्ट्रिक जो गाड़ी है उसमें बैटरी की ज्यादा कीमत है, बाकी चीजों की उस तरह की कीमत नहीं है, लेकिन ये बैटरी की कीमत ज्यादा है। जब बैटरी बंदे जो तब्दील कराते जहां तक इंफॉर्मेशन मिली है वो लाख या लाख से ऊपर की बैटरी आ जाती है, तो शाह साहब इसकी चीजों को सस्ता करना चाहिए, जिस तरह खाने पीने की चीजों को अब सस्ता किया जा रहा है, मम्स वगैरह जो है उस पर रिबेट दी जा रही है, तो शाह साहब ये चीजें भी सस्ती होनी चाहिए, पेंशनिस्टों के लिए बाकायदा कोटा होना चाहिए, बल्कि आम शहरी के लिए भी होना चाहिए। तो ये पार्लियामेंट में, कम्यून में जो कानून कायदे बनते हैं तो ज्यादातर ये लोग अपने सहूलियात की तरफ जाते हैं।
2: देखिए जी, इस वक्त सबसे बड़ी प्रॉब्लम यह है कि यहाँ का जो हेल्थ सिस्टम है वो भी नाकाम है, और यहाँ का जो टैक्स सिस्टम है वो तो बिल्कुल ही गलाजत में चला गया, मैं ये कहूंगा कि वो बहुत ही गंदगी में चला गया। आप ये पढ़ेंगे कि
1: मिसाल दें, मिसाल दें।
2: इसकी मिसाल ये है कि अभी कल के अखबार में थे, मैंने आपको वो कटिंग वगैरह भेजी है, अदनान को भी दूसरे बच्चों के साथ डिस्कस हुआ कि यहाँ पे मिलियार्ड जो है, मिलियन नहीं है, अरबों खरबों में जो है वो टैक्स फ्रॉड हो रहे हैं, टैक्स जो है वो लोगों के साथ फ्रॉड कर रही है और उनको एक्स्ट्रा ऑर्डिनरी टैक्स डाल रही है लोगों को। तो यहाँ पे अगर आप शादीशुदा हैं तो आपकी हालत जो है टैक्स की वजह से बहुत ही कमजोर है, लेकिन अगर आप अकेले रह रहे हैं तो फिर आपकी मौजें ही मौजें हैं। तो ये जो चीजें हैं ये फैमिली को डिस्ट्रॉयड करने वाला, फैमिली को अलहदा करने वाला, बच्चों के साथ अगर आपके बच्चे
1: 18 ठीक कौन करेगा,
2: ये सियासतदानों ने करना है। ये कम्यून के अंदर जो काउंसलर बैठे हुए हैं ये बताएं कि हमारे जो जिनसे हम वोट लेके आए हैं उनकी तकलीफात क्या हैं। जब ये अपने चाचा मामे और अपने दोस्तों के साथ बैठेंगे जो यंग हैं जिनको किसी चीज का तजर्बा नहीं, जिनको फैमिलीज का तजर्बा नहीं, वो इनसे क्या बात करेंगे, इनसे क्या क्लियर करेंगे। बात होती है कि जिसके पास एक्सपीरियंस है। अब मुझे रेडियो पे काम करने का तजर्बा नहीं है, आप रेडियो को जानते हैं, आप हर किस्म के प्रोग्राम में खड़े होकर रेडियो को कंट्रोल कर सकते हैं। मैं एक तजिया पेश कर सकता हूं, मैं सियासत पे बात कर सकता हूं, लेकिन मैं वो चीज नहीं कर सकता जो आप। इसी तरीके से जो लोग काम को जानते हैं उनको इन्वाइट किया जाना चाहिए, उनसे बहस की जानी चाहिए। सबसे इस्लाम में सबसे बड़ी चीज जो है वो है डिस्कवरी।
1: शाह साहब आप बात बिल्कुल ठीक कर रहे हैं। 30,000 के करीब पाकिस्तानी आबादी है जो सामने सामने कागजों में या सर्च करने से हमें पता चलता है। तो शाह साहब इतनी बड़ी आबादी में कोई पाकिस्तानी पार्लियामेंट का मेंबर नहीं है। जब इलेक्शन होते हैं आपको भी अंकल जी शाह जी आप भी सब कुछ बन जाते हैं, सारे अंकल बन जाते हैं। उसके बाद जिस सियासतदान के पास टाइम नहीं है, मैं नहीं समझता वो सियासत में आता क्यों है और हम लोग उनको वोट क्यों देते हैं।
2: देखिए जी यहाँ पे मैंने अगले दिन भी सुना था जाज साहब, सब जाज बखारी साहब ने भी ये बात की थी और आपके साथ कामरान थे स्वीडन से, वो भी ये बात कर रहे थे। लेकिन ये तो हमने आपके रेडियो पे 2016 से ये बातें करने आई हैं कि भाई आप बॉलेंस में बैठे पहले आपकी तैयारी करें, आपको पता होना चाहिए। आपको जरूरी नहीं यहाँ आपकी फैमिली रहती है आप वहां से वोट लें, आप किसी ऐसे इलाके में भी खड़े हो सकते हैं जहां पे आपके पार्टी की सीट निकल सकती है और आपको मैंडेट मिल सकती है। सबसे बड़ी गलती हमारे सियासतदान ये करते हैं कि ये अपनी बॉलेंस शो नहीं करते। बॉलेंस शो करने का मतलब ये होता है कि आपके साथ जितने लोग हैं, पाकिस्तानी है, टर्किश है, किसी भी डैनिश है, इनको इकट्ठा करके तो अपनी जो आपकी जमात है उसको शो करें कि भाई देखें हमारे पीछे कितनी बड़ी पावरलेस है जो हमें वोट दे रही है, हम इसके साथ हैं, हम इनको लेके चल रहे हैं, हम इनकी आवाज बन रहे हैं। इन लोगों को यही पता है कि यहाँ से अगर तुकीर शाह खड़ा हो गया तो यहाँ से कोपनैग से राजा कपूर खड़ा हो गया तो हमने इनके खिलाफ 10 बंदे खड़े कर देने हैं जिसको किसी चीज का पता नहीं, किसी इलम का पता नहीं। देखिए एजुकेशन इज नॉट अनफ। मुझे याद है मैं अभी छोटा था तो किसी सरदार की हुकूमत थी पाकिस्तानी में पेशावर के अंदर सरहद के अंदर, तो उस वक्त एक ही होता था वो अपना पाकिस्तान सारा एक ही होता था, मसलन उस वक्त सरहद सूबा नहीं था दूसरे, तो वहां से सरहद से इन्होंने जो आज केपी के है वहां से एक 3 जमात पड़ा हुआ वजीर तालीम लिया गया और उसकी तालीम का जो था उसका जो निजाम था जो उसने चलाया वो दूसरों से बेहतर था और वो हिस्ट्री में आया, अखबारों में आया, दारियां लिखे गए उस वक्त।
1: उसने तालीम हासिल नहीं की थी, उसको पता था तालीम क्या होती है।
2: यही बात है। तो हमारे यहाँ क्या करते हैं, हम PhD कर लें, MBS कर लें, डॉक्टर बन गए, इंजीनियर बन गए, हमने अपनी जॉब को ज्यादा टाइम देना है। जो ये सियासत है ये हमने अपने वो शो के लिए रखी है, जैसे कि मेरे पास पैसा नहीं लेकिन मैंने गाड़ी खरीदी है तो मैं जाके लीजिंग पे एक बड़ी गाड़ी ले लेता हूँ और मैं ये बताता हूँ जी मेरे पास गाड़ी आ गई है। तो गाड़ी असल में मेरी नहीं, वो तो मैं तो लीजिंग पे ली है, एक फर्म की गाड़ी है, मैं उसको पेमेंट कर रहा हूँ।
1: लेकिन ये चीजें नहीं तो बन जाती है ना।
2: नहीं शो नहीं माननी चाहिए इंसान को। इंसान को देखे अगर आपका भाई आपसे ज्यादा इंटेलिजेंट है, वो ज्यादा इस चीज पर काम कर सकता है, वो टाइम दे सकता है तो उसके पीछे जाए। यहाँ पे
1: शाह साहब मेरा आपसे सवाल बनता है, आप जैसा समझदार आदमी, आप जैसा तजुर्बेकार आदमी, मैं अक्सर आपको कहता हूँ कि आप इस सियासत में जो है अपने अब डॉक्टर मैं कह सकता हूँ आपको, सियासतदान नहीं कह सकता, डॉक्टर कह सकता, सियासी डॉक्टर कह सकता हूँ। शाह जी आप जैसे लोग भी अगर लोकल सियासत से मुराद है लोकल पाकिस्तानी पार्टियों में जो है असर रसूख जो है वो आपका नाम लेकर बताते हैं तो उसके आप सारी पार्टियों को देख लें, अगर उन पार्टियों की हम सब ने मिलजुल कर सियासत करनी है तो फिर डेनिश पार्टियों को या कम्यून को गिला करना या पार्लियामेंट को गिला करना तो मैं नहीं समझता शाह साहब ये मुनासिब है।
2: यार बिल्कुल सही बात करें भी, यार देख लें एस एफ में क्या हुआ है, एस एफ ने उसी मशीन को जो उस पार्टी से कुछ अर्सा पहले निकाला गया था जिसके ऊपर मी टू का इल्जाम लगा था, जैसे वो हमारे मेयर थे अपने सोशल डेमोक्रेट के बड़ा शरीफ आदमी था फ्रैंक कॉनरसन उसके ऊपर और रेडिकल वेंचर के, तो उसको निकाला गया था। तो अब एस एफ के इस मिनिस्टर ने फॉर्मर ने उसको दोबारा चुन लिया और उसकी वजह से पार्टी में इख्तलाफ हो गया है। तो ये जो इख्तलाफ होता है ये इख्तलाफ राय जो है ये डेमोक्रेसी का हिस्सा है, हमारे लोगों को ये नहीं सोचना चाहिए कि हम इस पार्टी को छोड़ दें, नहीं आप वहां पे पावर शो करें, आप अपने पीछे बंदे लेके जाएं, आप अपने साथ उनके मेंबर बनाए बंदों को, उनको कहें जी आए साल के बाद आपने पैसा देना, आप आए तो जी कम से कम अगर कोई नहीं बनता तो अपने ताए चाचे अपने मामे अपने बाप को बनाए। अभी जो आपने बात की थी असल के इलेक्शन में कमी क्या रहेगी, वो कमी जो पिछले इलेक्शन में हमारे क्यों नहीं हुए कि इन्होंने जब ये सुना कि भाई चंद लोग हमारी हिमायत कर रहे हैं बस अब हमें कोई जरूरत नहीं, तो इन्होंने गलत जगह जाके गलत वोट मांगे, इन्होंने सिर्फ पाकिस्तानियों से वोट मांगे और ऐसे लोगों को साथ लेके ये कि जिनको दूसरी जगह से तीसरी जगह कोई जानता नहीं था, फिर इनको तजर्बा नहीं था कि हमने कैसे लेना है, ये अपनी तरफ से सिर्फ एक इलेक्शन लड़े हैं एक काउंसलर की हैसियत से। देखिए जब आप इलेक्शन लड़ने के लिए जाते हैं पहले आपने ये देखना है कि आपके मुकाबले में कोई ज्यादातर फॉरनर तो नहीं है, अगर आप देखते हैं कि आपके मुकाबले में आपकी ही जगह पे 7-8 फॉरनर खड़े हैं, अभी जोहेर का आप देख लें, जोहेर की फर्स्ट तो उसको पहले ही पूछना चाहिए था कि आपने सोशल डेमोक्रेट के साथ आपने तलक रखा हुआ है, आपने फोकोन की हुई है फ्रंट फ्रंट पार्टियों के साथ, क्या हम ये पार्टी फॉर्मर से पूछता कि क्या हम यहाँ पे 2 या 3 मंडेट निकाल सकते हैं, अगर वो कहते नहीं हमने एक ही मंडेट निकाली है तो इसको चाहिए था वो ड्रॉप कर देता किसी और जगह से इलेक्शन लड़ लेता, वेलबी से लड़ लेता, कोपनहेगन से, कहीं और जगह से उसको कहता मुझे टिकट दे दे, क्योंकि जो आपका नेशनल फलके सिंह का इलेक्शन है इसका आपको एड्रेस की जरूरत नहीं है, जहां पे भी आप हो आप जाके उस हल्के में आप इलेक्शन लड़ सकते हैं। ये इन्होंने गलती की, एक जगह से ही 10-15 जो है वो फॉलोअर खड़े हो गए, एक दूसरे के वोट इन्होंने तोड़े, तो ये इलेक्शन नहीं होता, इलेक्शन होता है जहां आप सियासत में खुद समझे और ये देखें कि आप अपनी पार्टी में
1: आप समझते हैं कि जिन जिन ममालिक से लोग आए हैं, बड़ी अच्छी बात अपने मुल्कों की अपनी बैकग्राउंड का पता होना चाहिए, तो शाह साहब क्या वो सियासत डेनमार्क में की जा सकती है?
2: बिल्कुल नहीं की जा सकती, यहाँ पे अगर आपने सर्वाइव करना है सबसे पहले आपको ग्राउंड लॉ का पता होना चाहिए। आज मैंने फेसबुक के ऊपर लिखा, मैं रेडियो पे भी कहता हूँ कि इनका सॉइल भाई ने कहा है कि हमारे जो कल्चर है हमारा जो कल्चर है हमारी जो यहाँ की वर्दी है वो हम डैमेज रखना चाहते हैं, तो मैंने उसको सवाल किया है, मैंने उसको कहा कि देखो डेनमार्क के अंदर क्या तुम्हारा कल्चर है डिस्क्रिमिनेशन का या वो डेनिश कल्चर जो कि ह्यूमन राइट्स के ऊपर यकीन रखता है जो कि बड़ा इंसानी हमदर्दी वाला, कौन से कल्चर की तुम बात कर रहे हो, कौन सी वर्जियत की तुम बात कर रहे हो। बात होती है कि जब आप अपने कॉलम लिखते हैं या अपने कोई चीज लिखते हैं तो उसके बैकग्राउंड के अंदर आपको कॉन्स्टिट्यूशन का पता होना चाहिए, ये लॉज का लॉज को आप फॉरगेट कर जाए, लॉ तो जो है ये एक फोर्स ले है, ये एक वक्ती है, ये अप एंड डाउन हो सकते हैं, लेकिन कॉन्स्टिट्यूशन को बदलने के लिए आपको बहुत बड़ी ताकत चाहिए पार्लियामेंट को, और ये जो हमारे सियासतदान ये कहते हैं जी नहीं हम इस चीज को नहीं, देखिए आपका रेडियो वाहिद रेडियो है जो सबसे पहले डेनमार्क के अंदर जिन्होंने ये आवाज उठाई कि भाई यहाँ जो कम्यूने हैं वो सबसे ज्यादा पावरफुल हैं, वो पार्लियामेंट से भी ज्यादा पावरफुल हैं, लेकिन क्या ہمارے چند لوگ بولے سمجھے اس چیز کو, لیکن اب پھر وہی حال ہو گیا کہ اتنا عرصہ ہو گیا الیکشن کو لیکن کوئی بول نہیں رہا, کوئی بتا نہیں رہا, کوئی عوام میں آ کے یہ نہیں کہہ رہا کہ کل کو آپ کی کیا پینشن ہوگی. دیکھیں اس وقت جو نئی گورنمنٹ بنی ہے اس کو کوئی خیال نہیں کہ اس مہنگائی کے وقت کے اندر کوئی پینشنرز جو ہے وہ فیملی کتنی دب چکی ہے, کیا ان کے پاس اتنا سرمایہ ہے کہ وہ گزارا کر سکے. یہاں پہ دیکھیں فسکیلی کلچر ہیں ڈرما کے اندر بھی, جیسے ہمارے پاکستان میں مختلف کلچر ہیں, ترکی میں مختلف کلچر ہیں, مختلف نسلیں لوگ رہتے ہیں, اسی طریقے سے ڈرما کے اندر بھی مختلف پارٹس کے اندر مختلف کلچر رہتے ہیں اور ان کا اپنا جو کلچرل ہے وہ ایک ڈفرنٹ ہے, ان کا اپنا ایک الگ کلچر ہے. آپ ویسٹرگو میں چلے جائیں وہاں پہ ایسٹر گیٹ ہے, ایسٹر گیٹ کے لوگوں کا اپنا کلچر ہے, لیکن آپ کرسچانیا میں جائیں ان کا اپنا کلچر ہے, وہ اپنی منواتے ہیں. اسی طریقے سے آپ گینٹ آفٹ اچھے علاقوں میں چلے جائیں وہاں کے کلچر جو ہے وہ ڈفرینٹ ہے. تو یہ بات کیا نہیں جی کہ ہماری پورے ڈانبا کے کلچر کو یہ مسلمان آ گئے یہ تباہ کر رہے ہیں. اس میں نلائکی کس کی ہے؟ اس کی نلائکی یہ ہے کہ ہم مسلمانوں میں وہ قوت نہیں ہے کہ ہم تعلیم حاصل کریں.
1: میں تھوڑا سا یہاں آپ کو روک رہا ہوں, میں اس سوال کو ریز کرتا ہوں اور اس کو آپ نے جواب دینا ہے. شاہ صاحب دیکھیں نا کہ یہاں پاکستان کی سیاسی جماعتیں ہیں, دوسرے ممالک کے بھی لوگ بستے ہیں, ان کی کتنی سیاسی جماعتیں ہیں. اسی طرح ہمارے مذہبی بھی جو ہیں وہ تعلقات ہیں, مذہبی جماعتیں بھی ہم بناتے ہیں, بنی ہوئی بھی ہیں, اس میں کوئی دو رائے نہیں ہے. بڑے بڑے اچھے کام ہو رہے ہیں, ٹھیک کام ہو رہے ہیں, جمہوری طریقے سے لوگ کام کرتے ہیں. لیکن شاہ صاحب بتائیں مجھے, یہاں جو سوشل ڈیموکریٹ کی پارٹی کی فورمین ہے وہ کہاں رہتی ہیں, وہ پارٹی کہاں سے چلتی ہے, یہ ڈینش پیپلز پارٹی یہ کہاں سے چلتی ہے, اسی طرح ایس ایف اے ریڈیکل ونسٹا, ان سو جتنی بھی کارڈ پاکستان ڈنمارک کی سیاسی جماعتیں یہ یہیں سے آپریٹ ہوتی ہیں, یہیں سے سارا نظام چلتا ہے. تو جو پاکستانی سیاسی جماعتیں جن کے پیچھے سارے لوگ بھاگتے ہیں, ہم جمہوریت پسند ہیں, ہم جمہوریت کی نفی نہیں کرتے, ان کی جو چلتی ہے پارٹی, ان کے جو لیڈر ہیں یا ان کے گرو کہاں بیٹھے ہوئے ہیں, اگر آپ کے نالج میں تو آپ بتا دیجیے گا. تو شاہ صاحب جتنی یہاں کی پاکستانی جماعتیں, ان کا سسٹم جو ہے یہاں چلنا چاہیے نا, لیکن ان کا سسٹم یہاں نہیں چلتا, ان کے گرو باہر بیٹھے ہوتے ہیں.
2: دیکھیں یہ جو پاکستانی سیاست ہے یہ اپنے علاقے میں اپنے فیملی کو اپنے دکھانے کے لیے کہ ہمارے پاس فلانی فلانی پارٹی کے ہم ممبر ہیں, پوزیشن ہے, اور بیسز کو یہاں پہ پریشرائز کرنے کے لیے اس طرح کے تنظیمات بنی رہتی ہیں. میں خود اس کا حصہ رہا ہوں اور ابھی بھی حصہ ہوں, یہ ایسی بات نہیں ہے. یہاں کے جو مسائل ہیں جو آپ نے ریز کیے ہیں, یہاں آپ دیکھیں جمہوریت یہ ہوتی ہے کہ سوشل ڈیموکریٹ کے اندر جس سے حکومت بنی ہے اس کے اندر پرابلم جا رہی ہے, سوالات اٹھ رہے ہیں, اسی طرح ایسر میں اب سوالات اٹھ رہے ہیں. تو ہم لوگوں کو یہ نہیں سوچنا چاہیے, میں اپنے ینگسٹرز کو یہ بتانا چاہتا ہوں جو سیاست میں انٹرسٹ لیتے ہیں, جو سیاست میں ہیں, کہ یہاں آپ اسی جماعت کے اندر رہ کے اگر آپ کے جو دوست احباب ہیں, آپ کے جو ووٹرز ہیں, اگر وہ 50-100 کے قریب اس پارٹی کے ممبر بن چکے ہیں آپ کے کہنے گروپ پر, یہ نہیں کہ وہ آپ کے حلقے سے بنے, دوسری جگہوں سے بھی, دوسرے حلقوں سے بھی بن سکتے ہیں, تو آپ کی پاور ہوگی پارٹی کے اندر. پھر پارٹی کے اندر آپ کھڑے ہو کے جس طرح ڈیری سوال کرتے ہیں آپ بھی سوال کر سکتے ہیں, آپ بتا سکتے ہیں کہ بھائی ہمارے علاقے میں ہماری چیزوں میں, اب کمیون جو ہے اس کے اندر جو پانی کا پرابلم ہے, یا اس کے اندر جو سہولیات ہے, جو میڈیسن اور دوسری چیزیں جو ہیں, اب دیکھیں کہ قانون کیا کہہ رہا ہے کہ اٹھ بچنگ ڈنمارک جو ہے وہ آپ کے جو پینشن کا دارا ہے وہ آپ کو 100% دے رہا ہے, کیا نام ہے اپنا ریبیٹ میڈیسن کے اندر, لیکن جو کمیون ہے وہ 85% دے رہی ہے یا اس سے کم آپ کو دے رہی ہے. اس کی وجوہات کیا ہے؟ وہ دیکھتے ہیں جی کہ ٹیکس والوں نے اس گھر کی انکم کو دیکھا. بھائی آپ میاں بیوی اگر کٹھے رہ رہے ہیں, اگر دونوں پینشنرسٹ ہو گئے ہیں یا ایک ہی انکم ہے دوسرا پینشنر ہے, اس کو اس کا حق ملنا چاہیے. بات یہاں پہ ہے حق کی, حق پہ کون بات کرتا ہے. یہاں پہ ہمارے کونسلرز کو یہ چاہیے کہ جیسے ہم نے ان کو کہا کہ اگر کوئی بندہ بیمار ہو جاتا ہے آپ کے علاقے میں, اس کو ڈاکٹر کیا دیتا ہے کہ بھائی ہم آپ کو کنٹرول کے لیے فوچز پینچون یا اوینا پینچون یا کسی بھی بیفور ٹائم بیماری کی پینشن میں ہم آپ کو بھیجنے کے لیے ہم گورنمنٹ میں آپ کو بھیج دیتے ہیں, وہ ڈاکٹر لکھنا شروع کر دیتے ہیں. یہ ایک پیریڈ لگتا ہے, بعض اوقات یہ 6 ماہ سے تین سال چار سال تک لگ رہا. اب اس کو جو ہے اب اس کو آپ اسمبلی کا ممبر بنانا یہ غیر قانونی ہے. اس کو کہ جی آپ نے جی اس کے اوپر بھی ایکٹیو بنانا, بھائی ایک بندہ ذہنی طور پہ یا جسمانی طور پہ مفلوج ہو چکا ہے تو آپ اس کے اوپر یہ کیا کر رہے ہیں؟ آپ اس کو اس کی بیماری کے پیسے دیں یا اس کو کہیں کہ بھائی آپ اپنی یونین جو بنی ہوئی ہے اس یونین سے آپ پیسہ لیں. آپ اس کو ایکٹیو تو تد رکھیں کہ آپ اس کو یونین کا پیسہ, وہ یونین سے پیسہ لے رہا ہے. جب وہ بیمار ہو گیا اور وہ آ گیا کمیون کے پاس تو اس کو ان چیزوں سے برا کرنا چاہیے, اس کو علیحدہ کرنا چاہیے اور اس کو صرف اس پرانے زمانے کی طرح اس کو اس آؤٹڈیلنگ میں ڈال دینا چاہیے جہاں صرف بیماری کے لوگ ہیں.
1: شاہ صاحب آخری سوال ہے آپ سے. شاہ صاحب یہ جو لوگ 11, 12, 13, 14, 15 سال ہو گئے ہیں اس ملک میں رہتے ہوئے, لیگل رہتے ہوئے, ان کو پرماننٹ جو ہے وہ ویزے نہیں مل رہے, حالانکہ کوئی کرمینلٹی نہیں, کوئی ریکارڈ نہیں ہے, کوئی جو ہے اسٹیٹ پر بھی بوجھ نہیں ہے, وہ جو سہولیات اسپتال کی جو ہوتی ہے وہ انسانی حق ہے, ان کو پرماننٹ ویزے نہیں مل رہے. کچھ لوگ آئے ہیں جو باہر سے آئے ہیں, ان کی فیملیوں کو بھی ویزے مل گئے, ان کو رہائشیں بھی مل گئی, اسکول کا سسٹم بھی مل گیا, ہر سہولیات جو تھی ڈنمارک کی وہ ساری کی ساری ان کو مل گئی. جو لوگ ان ملکوں میں 50 سال رہتے ہوئے ہیں ان کو وہ سہولیات نہیں ہیں, جو آپ سے بعد آئے ان کو جو ہے زیادہ سہولیات ہے. شاہ صاحب اس کی کمزوری کیا ہے؟ ہم نے دیکھا یا سوچا تو ہر وقت جو لوگ کہتے رہتے ہیں جی ڈینش پیپلز پارٹی, یہ مسلمانوں کے بارے میں یہ بیان دیا گیا, وہ آپ والی بات ہے کہ ڈینش سیاسی جماعتوں کی طرف جاتے نہیں ہیں, حلقہ باب اپنا بناتے نہیں ہیں, یا وہ لوگ جو آپ کی آواز اٹھاتے ہیں اس طرف آپ بڑھتے نہیں ہیں؟ تو شاہ صاحب اس طرح تو معاملات نہیں چلیں گے گلے شکوے کرنے سے.
2: دیکھیں جی یہاں پہ جو ہم لوگ جو نیک عمرز آ رہے ہیں وہ ایجوکیٹڈ لوگ ہیں, وہ پڑھے لکھے لوگ ہیں, یہ اس گورنمنٹ کو ان کا تحفظ حاصل ہے کہ یہ ہمارے قانون کی عزت رسپیکٹ کریں گے. اب آتے ہیں ہم ہمارے زمانے کی, ہم لوگ کیا کہتے ہیں جی گاڑی ادھر بھی ہو پاکستان میں بھی, ٹوٹا لینڈ کروزر ہو, گاڑی یہاں پہ بھی ہو پاکستان میں بھی ہو, دکانوں سے جو پیسہ مل رہا ہے ٹیکس ہم پے نہیں کرتے, ٹیکسوں کو ہم چیٹ نہ, ہمیں بینک میں اکاؤنٹ کھولنے کی اجازت ہے, جتنے نئے کمرز آ رہے ہیں ساروں کو بینک اکاؤنٹ کرنے کی اجازت ہے کھولنے کی, جس میں دل چاہے گھر لینا ہو ان کو فوراً فائنانس ہو جاتا ہے. میں اس چیز کا شاہد ہوں کہ بھائی ابھی ایک آدمی نے وہ آئے ہوئے اس کو 6 ماہ ہوئے اس نے یہاں پہ ویلا لیا. تو یہ چیزیں جو ہے ہمارے لوگوں کو اس لیے نہیں مل سکتی کیونکہ ان کو یہ پتا ہے کہ یہ اب جو ہے ہمارے ہمیں ذہنی طور پہ تکلیف دیں گے, ہمیں اکنامیکلی تکلیف دیں گے. اب ابھی دیکھ رہے کل پرسوں کی اخبار میں تھا کہ یہ جو 5 بڑے ایکسچینج منی ایکسچینج تھے یہاں پہ نیرو برو کے اندر, انہوں نے کتنے ارب کا یہاں پہ فراڈ کرونے کا کیا اور لوگوں کے نام انہوں نے مس یوز کیے. اگر ایک آدمی ہے اس نے ایک دفعہ وہاں پہ اپنا پرسنل نمبر دیا, اس کا پرسنل نمبر بار بار یوز ہوا. تو یہ چیزیں جو ہیں جب ہم اس طرح کے ذہنی طور پہ اپنی کرمینلٹی کرتے ہیں اس سے دوسروں پہ سائڈ افیکٹ ضرور پڑتے ہیں. لیکن یہ کس نے ٹھیک کرنا ہے راجہ صاحب؟ یہ انہوں نے آ کے قانون بتانا ہے.
1: جب آپ بینک مارتے ہیں بینک کارڈ مارتے ہیں تو فوراً بینک کی طرف سے آتا ہے کہ آپ نے اتنا کارڈ مارا ہے, آپ کو ایک دم بینک کا جو میسج آ جاتا ہے. اسی طرح یہ جو کمپنی ہے اس کے کسی کا نام یوز کرتے ہیں تو ایک دم میسج آنا چاہیے.
2: دیکھیں جی آپ سب سے پہلے تو یہ ہے کہ یہ غیر قانونی ہے کہ جب آپ اپنا پرسنل نمبر کسی عام آدمی کو دکھاتے ہیں, آپ اپنی فیشن سٹیج ڈیٹ جو ہے یہ دے سکتے ہیں, لیکن یہ 4 لفظوں کا جو پیچھے آپ کا پرسنل نمبر ہے یہ اول آلیٹ ہے, یہ آپ سوائے اپنے بینک کے کسی کو نہیں دے سکتے کیونکہ بینک جو ہیں وہ آفیشیل ہیں. اب یہ جب یہ آپ کے پاس آ جاتا ہے تو اس کو مس یوز جو مرضی کرے, یا آپ یہاں سے نہیں کریں گے آپ کے نام کے اوپر دوسرے علاقوں سے اس کو استعمال کیا جا سکتا ہے. آپ حیران ہوں گے
1: کہ ہم حل کیا ہے سب چیزوں کا.
2: اس کا حل یہ ہے انفارمیشن کمیونیکیشن. جب تک ہمارے لوگ جو ہیں یہاں پہ بے شک وہ پاکستانی تنظیمات میں ہیں بے شک, وہ بجائے آپس میں لڑنے کے آپس میں جھگڑنے کے میرا نواز شریف میرا چودھری اپنا شجاعت میرا زرداری میرا عمران خان, بجائے اس کے نعرے مارنے کے آپ کے ہیں سب کے ہیں ہمارے بھی ہیں, لیکن اس کی بجائے آپ یہاں کی جو ہے باتیں جو ہیں جو بھی آپ کے ذہن میں آتی ہیں اس کو ڈسکس کریں, ریڈیو پہ ڈسکس کریں, تاکہ جو لوگ سن رہے ہیں وہ آگے جا کے 10 آدمیوں کو بتائیں گے کہ بھائی ہم نے یہ بات سنی ہے, اس میں کیا سچائی ہے, کیا بات ہے. اس طرح انفارمیشن جو ہے وہ آگے پھیلتی ہے. یہ یاد رکھیں کہ جو آپ اداریے لکھتے ہیں وہ بہت کم لوگ ہیں جن کے پاس اتنے اتنے لمبے اداریے پڑھنے کے لیے ٹائم ہوتا ہے, لیکن جو سننے کی بات ہوتی ہے وہ آپ گاڑی بھی چلاتے ہو تو آپ اس کو آن کر دیں تو اپنے موبائل سے اس کو سن سکتے ہیں, کیونکہ سننے کے لیے آپ کو کان چاہیے, آپ کو آنکھیں نہیں چاہیے. تو یہ چیز ہے کہ جب آپ لکھتے ہیں تو اس کے لیے آپ کا ذہن, آپ کا دماغ, آپ کی آنکھیں جو ہے وہ موبائل پہ ہونی چاہیے, وہ خطرناک ہے. لہذا اگر آپ ریڈیو پہ آئیں گے, اور میری امید, مجھے امید ہے کہ جتنے بھی ہمارے ینگسٹرز ہیں میں ان سے بات یہ کہتا ہوں کہ آؤ بچے, آؤ دہلی آپ آئیں گے, دیکھو عدنان آ رہا, دوسرے آ رہے ہیں, ذیشان آ رہا ہے, آپ لوگ آگے آئیں گے, آگے آئیں. قاسم نذیر کا میں نے پڑھا ہے, بہت اچھی بات ہے, کیا اپنا اوسٹر لینڈ اسکارٹ میں چلا گیا ہے, اور بھی پاکستانی بچے ہیں ہائی اسکارٹ میں, بھائی آئیں, قانون کا بتائیں, کانسٹیٹیوشن کا بتائیں, لوگوں سے ڈسکس کریں, تاکہ دیکھو اللہ تعالیٰ نے یہ ہمیں کھلی چھوٹ دی ہے راجہ صاحب کہ قرآن مجید عربی زبان میں ہے. اگر آپ کو اس کی پوری عربی کی سمجھ نہیں آ رہی تو آپ اپنی زبان میں جو اس کی ٹرانسلیشن لکھی ہے اس کو پڑھ کے تو آپ قرآن کو سمجھے. تو جب ہمیں اگر ڈینش کی سمجھ نہیں آ رہی تو کم از کم اپنی زبان میں تو اس کی ٹرانسلیشن سنیں, اس کی بات میں تبصرہ کریں.
1: صاحب آخری سوال ہے, 1.5 منٹ ہمارے پاس. شاہ صاحب محرم کب شروع ہو رہا ہے؟
2: جی پکی امید ہے کہ یہ 16 کی شام کو شروع ہو جائے گا, اور یہ جو ہے اصل میں یہ ماہ محرم ہے, لیکن جو شہادتیں ہیں جو کربلا کے میدان میں جو شہادتیں ہیں وہ 6-7 محرم کی تاریخ کو شروع ہوتی ہیں, اور اس کے بعد 10 محرم کو نواسہ رسول امام حسین علیہ السلام کی شہادت ہوتی ہے, اور یہ آگے پھر اصل جو ہے نا شہادتیں وہ افسوس کے دن وہ 10 کے بعد آگے جاتی ہے. ابھی تو واقعات ہوئے ہیں نا کہ حج سے پہلے کے یہ واقعات ہوتے ہیں, سارا یہ لمبی اسلامی کلمات ہیں جس پہ ہم کسی وقت بیٹھ کے آرام سے بات کریں گے اگر لوگ انٹرسٹڈ ہیں تو انشاءاللہ.
1: شاہ صاحب یہ سب بہت شکریہ, آپ نے بڑی زبردست بات کی, انشاءاللہ ایک پروگرام اس پر تفصیل بنائیں گے ان دنوں میں. آپ کا بہت شکریہ, آپ نے قیمتی ٹائم ہمارے ساتھ شیئر کیا. سامعین ناظرین, یہ تھے سید توقیر حسن بخاری صاحب جو کہ اپنا نقطۂ نظر پیش کر رہے تھے, آپ کو انفارمیشن دے رہے تھے. سامعین ہمارا کسی سے متفق ہونا ضروری نہیں ہے, اگر آپ کوئی بات کرنا چاہتے ہیں, اپنی رائے دینا چاہتے ہیں, کوئی انفارمیشن دینا چاہتے ہیں تو ادھر آپ کی آواز کا ٹائم آپ کے لیے.
3: یہ ریڈیو آپ کی آواز ہے, اس کو آپ کے سننے کے لیے بنایا گیا ہے, آپ کی سماعتوں کو تسکین دینے کے لیے. سو ریڈیو آپ کی آواز سنتے رہیے تاکہ آپ اپنے ملک اور اپنی زبان سے جڑے رہیں.

FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

ساز دل جب صدا نہیں دیتا کوئی نغمہ مزا نہیں دیتا.